Yo ho, Kips 98.3 FM. Tapai sangako sahayatra.

0: यो हो किप्स 98.3 एफएम तपाईसँगको सहयात्रा।
1: What's the secret to success?
2: Simple. Say yes to radio advertising.
1: Your brand, our voice. One message, thousands of listeners.
2: Radio advertising, affordable, effective, and culturally close.
1: Say yes to radio advertising, where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
3: मोटरसाइकल ब्याट्री इजी एक्सचेन्ज अफर।
4: तपाईको पुरानो मोटरसाइकल ब्याट्रीहरू एक्सचेन्ज गरी नयाँ 48 महिनासम्म वारेन्टी भएका मेन्टेनेन्स फ्री मोटरसाइकल ब्याट्रीहरू लग्नुहोस्।
5: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678 5302678। लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
6: इन्टरनेट अब खोजे जस्तो रोजे जस्तो
4: 80 Mbps देखि 300 Mbps सम्म गाउँदेखि सहर सुबिसु इन्टरनेटको लहर। आजै सम्पर्क गर्नुहोस् र खोजे जस्तै स्पिड पाउनुहोस्।
6: सुबिसु फास्ट भरपर्दो र सधैँ अन। थप जानकारीको लागि आजै सम्पर्क गर्नुहोस् फोन नम्बर 01 4235 888 980 1235 888।

0: अब नेपालभरि 14,000 भन्दा बढी हटस्पटहरूमा फ्री इन्टरनेटको मजा लिनुहोस्।
1: अब लाइफ इज अलवेज अन जहाँ पनि खुरु खुरु
0: कनेक्ट टु माई वर्ल्ड लिंक एन्ड अलवेज स्टे कनेक्टेड व्हेयरएवर यु आर।

0: life-changing quotes. अघि बढ आफ्ना हरेक जिम्मेवारी पूरा गर सफलताले एक दिन तिम्रो पाउ चुम्नेछ।
1: What's the secret to success?
2: Simple. Say yes to radio advertising.
1: Your brand, our voice. One message, thousands of listeners.
2: Radio advertising. Affordable, effective, and culturally close.
1: Say yes to radio advertising, where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
3: के भयो? केको हल्ला खल्ला हो यो?
4: के हुनु? डोजर चलेको नि। अब त हाम्रा दुःखका दिन सकिए।
5: के सकिनु नि? गाउँमा सडक बने पनि बसाई हिँड्नु पर्ला भन्ने डर छ। रातभरि सुत्न सके हैन?
3: हैन, किन माइली भाउजू? अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? खन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या?
5: सडक बन्दैमा के नै भइहाल्छ र? जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, परतिरको मुहानको धारो पनि सुक्यो। अब पानी लिन 2 घन्टा तल खोलामा पुग्नु पर्छ। बाटो मात्र भएर के गर्ने?
4: हो त है, हामीले त ध्यानै नदिएको।
5: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
6: विकासका नाममा विनाश ननिम्त्याउ। नेपाल सरकार, विज्ञापन बोर्ड।
7: काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स एकै छाना मुनि युपिएस इन्भर्टर सोलर उपलब्ध। यस पावर सप्लाई सोल्युसन हाउसमा तपाईँको घर अफिसका लागि उपयुक्त सर्टिफाइड सामानहरू उपलब्ध गराइन्छ। सोलर होस वा हाइब्रिड सिस्टम, बेस्ट प्राइस डिल र कन्सल्टेसनको लागि एक विश्वासिलो नाम।
8: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678 5302678। लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
9: यु क्यान डान्स,
10: यु क्यान सिङ, अल यु गट्टा डु इज
11: जस्ट ट्युन इन
10: Kips FM 98.3 MHz, your companion. The radio of new generation.

0: तीस वर्षदेखि इन्टरनेटको स्पिडमा मात्र होइन, प्रविधि सुविधा सृजनशीलतामा पनि सधैँ छिटो वर्ल्डलिङ्क मनसँग जोडिएको तार तपाईँलाई पनि व्यक्त गर्दछ आभार। छिटो भनेकै वर्ल्डलिङ्क।
1: Stay connected with your favorite station. Keeps FM 98.3 megahertz.
2: Join our community on Facebook for the latest updates and all the music you love.
1: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.
3: पूर्व मेचीदेखि पश्चिम महाकाली सम्मका तपाईँ हाम्रो आफ्नै लोक कला र संस्कृति अब एकै थलोमा कार्यक्रम प्रत्येक दिन दिउँसो एक बजेदेखि दुई बजेसम्म मात्र किप्स एफएम 98.3 मेगाहर्जमा।

नमस्कार साथीहरु, यहाँहरुलाई स्वागत छ कार्यक्रम ब्युटी हेल्थ एन्ड लाइफस्टाइलमा। सुन्दै हुनुहुन्छ किप्स एफएम 98.3 मेगाहर्ट्ज, द रेडियो स्टेशन इन टाउन दैट किप्स यू कूल, किप्स यू अलाइभ एन्ड किप्स यू इन्टरटेन्ड। तपाईहरुले हामीलाई सुन्न सक्नुहुन्छ अनलाइन हाम्रो एड्रेस kipsfm.com बाट वा एप हाम्रो पात्रोबाट पनि संसारको कुनै पनि कुनाबाट। म हुँ यहाँकै होस्ट आरजे युक्ता र यस कार्यक्रममा म यहाँहरुलाई दिने गर्दछु सौन्दर्य, स्वास्थ्य वा जीवनशैली सम्बन्धी केही जानकारी वा यही टपिक सम्बन्धी केही टिप्सहरू। सो आजको यस कार्यक्रममा म यहाँहरुलाई भन्नेछु मेकअप मिस्टेक्स जुन हामीले अभोइड गर्नुपर्छ। साथीहरू, मेकअपले नारीलाई सुन्दर देख्न मदत गर्छ। सोसियल मिडियाहरूमा धेरै मेकअप ट्युटोरियल्स हुन्छ जसबाट हामीले मेकअप गर्न सिक्न सक्छौ, तर मेकअप गर्न सरल हुँदैन। राम्रो देख्नको लागि गरेको मेकअप कहीँ कतै नमिल्न गए हाम्रो मेकअप भद्दा देख्न जान्छ र यसले गर्दा हामी नराम्रो देख्न जान्छौ। आज म मेकअप गर्दा हामीले गर्ने केही गल्तीहरूको बारेमा चर्चा गर्नेछु जुन चाहिँ हामीले अभोइड गर्नु पर्छ। तर त्योभन्दा पहिले म यहाँहरूको लागि एउटा रमाइलो गीत राख्न चाहन्छु। सो ओके, अहिले भने हामी सुनौ गीत गल्ती से मिस्टेक। यो गीत चाहिँ मुभी जग्गा जासुसबाट रहेको छ। यसको सिङ्गर्सहरू हुनुहुन्छ अरिजित सिंह र अमित मिश्रा। म्युजिक यस गीतमा दिनुभएको छ प्रीतमले, लिरिक्स रहेको छ अमिताभ भट्टाचार्यको।

साथीहरू हामीले भर्खरै हाम्रो कार्यक्रमको पहिलो गीत सुनिसक्यौ, गल्ती से मिस्टेक फ्रम द मुभी जग्गा जासुस. सो ओके, सो फर्स्ट मेकअप मिस्टेक हामीले जुन गर्छौ यस बारेमा म अब यहाँहरूलाई केही जानकारी सुनाउँछु. गलत फाउन्डेसनको सेड लगाउने. श्रोता मित्र, हामीले फाउन्डेसन हाम्रो छालाको रङ समान देखाउनको लागि लगाउने हो, न कि दुई तिन सेड गोरो देख्नको लागि. त्यसैले फाउन्डेसन त्यही चुज गर्नु जुन चाहिँ तपाईँको त्वचाको रङसँग मिल्छ, नत्र तपाईँको अनुहार के र भद्दा देख्न जान्छ. सो अब भने हामी कार्यक्रममा दोस्रो गीत सुनौ. दोस्रो गीत रहेको छ गल्ती. यस गीतको सिङ्गर हुनुहुन्छ विक्रम बराल. लिरिक्स यस गीतमा रहेको छ प्रदीप चापा गाईको. कम्पोजिसन रहेको छ कल्याण सिंहको. अरेन्जर हुनुहुन्छ विशाल पौडेल. मिक्सिङ र मास्टरिङ रहेको छ प्रदीप जोशीको.

अल राइट साथीहरू, हामीले भर्खरै सुन्यौं गीत गल्ती, विक्रम बरालको आवाजमा. ओके, सो अब म यहाँलाई जानकारी दिन चाहन्छु अर्को एउटा मेकअप मिस्टेकको बारेमा नै. एक भन्दा बढी लेयर बेस प्रयोग गर्ने. हजुर साथीहरू, यदि तपाईँ काममा जाँदै हुनुहुन्छ वा कलेज जाँदै हुनुहुन्छ भने एक लेयर बेस नै तपाईँको दाग धब्बा छोप्न र छालासम्म देखाउन काफी हुन्छ. तर यदि तपाईँ पार्टीमा जाँदै हुनुहुन्छ भने चाहिँ तपाईँले अर्को एक लेयर बेस थप्न सक्नुहुन्छ. ओके, सो एक भन्दा बढी लेयर बेस चाहिँ तपाईँले नर्मली प्रयोग नगर्दा नै राम्रो हुन्छ. सो यो अर्को एउटा मेकअप मिस्टेक मैले यहाँलाई भनिसके. अब चाहिँ फेरि पनि हामी गीत नै सुन्नेछौँ. सो अब चाहिँ हामी सुन्नेछौँ गीत बेपना प्यार. यस गीतको सिङ्गर हुनुहुन्छ पायल देव र यासिर देसाई. कम्पोजर हुनुहुन्छ पायल देव. लिरिक्स यस गीतमा दिनुभएको छ शब्बीर अहमद र पायल देवले. म्युजिक प्रड्युसर हुनुहुन्छ आदित्य देव. यो गीत अब हामी सुन्नेछौँ साथीहरू, र यो गीतपछि पालो हुनेछ एउटा छोटो ब्रेकको. ब्रेकपछि म फेरि पनि आउनेछु कार्यक्रम ब्युटी हेल्थ एन्ड लाइफ स्टाइलमा. यहाँहरूलाई भन्नेछु अरू पनि मेकअप मिस्टेक्सहरू जुन चाहिँ हामीले अभोइड गर्नुपर्छ. सुन्दर रहनुलाई केप्स एफएम 98.3 मेगाहर्ट्जलाई.

0: नेपाली सांगीतिक क्षेत्रका गीत संगीतको साथमा रमाइला सेगमेन्टहरु कार्यक्रम
1: म्युजिक मज्जा
0: प्रत्येक मंगलबार बेलुकी 8 बजेदेखि 9 बजेसम्म र प्रत्येक बिहीबार बिहान 7 बजेदेखि 8 बजेसम्म मात्र केप्स 98.3 एफएम मा
2: स्वस्थ जीवन सुखी जीवन हलेसी क्लिनिक सधैं तपाईसँग 15 वर्ष भन्दा बढी अनुभवी विशेषज्ञ डाक्टरहरु र उच्च स्तरीय जाँच र उपचार एउटै ठाउँमा
3: साथै अनुभवी चिकित्सकसँग अल्ट्रासाउन्ड सेवा महिला स्वास्थ्य निसन्तानपन स्त्रीरोग समस्या समाधान सेवा
4: सोमबारदेखि शुक्रबार बिहान 7-9 बजे र बेलुका 5-7 बजे अल्ट्रासाउन्ड र ओपीडी सेवा
3: खुशीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस वेन पाठेघर स्तन र थायराइडको निशुल्क स्क्रिनिङ मौकाको फाइदा उठाउनुहोस्
2: हलेसी क्लिनिक नारायण तार काठमाडौँ तपाईँको स्वास्थ्यको सच्चा साथी
3: फोन नम्बर 4910511 4910511 9851170939
5: Does your computer UPS has no more backup time as before? Are you looking for battery replacement for your computer UPS? If yes, Battery Shop, New Kathmandu Electric Electronics has a solution for your problem. Protect your computer and hard disk drive from frequent power cuts with reliable sealed maintenance-free, long-life, SMF batteries. Also, we do exchange with your old batteries. Battery Shop, New Kathmandu Electric Electronics, Kulishwar, Kathmandu. Contact number 5302678. 5302678.

अघि यसो ब्रेक पछि म यहाँलाई फेरि पनि स्वागत गर्दैछु कार्यक्रम ब्युटी हेल्थ एन्ड लाइफ स्टाइलमा। म यहाँको होस्ट आरजे युक्ता र यहाँ सुन्दै हुनुहुन्छ स्टेशन किप्स एफएम 98.3 MHz। यस कार्यक्रममा आज म यहाँलाई भन्दैछु मेकअप मिस्टेक्स जुन चाहिँ हामीले अभोइड गर्नुपर्छ। सो ओके, अर्को एउटा मेकअप मिस्टेकको बारेमा नै म यहाँलाई अब भन्न जाँदैछु। स्किन ट्रिटमेन्ट्स गर्ने श्रोता मित्र, यदि तपाईँलाई सानोतिनो

स्किन प्रब्लम्स आएको छ भने जस्तै ऱ्यासेस, नर्मल पिम्पल्स वा हल्का पिगमेन्टेसन त्यस्तो समस्या आएमा अल नेचुरल होम रेमेडिज ट्राई गर्नुहोला। पार्लर वा डर्मेटोलोजिस्ट कहाँ गएर केमिकल फेसियल धेरै गरायो भने पनि यसले त्वचालाई डल बनाउँछ र तपाईँको एजिङ प्रोसेसलाई पनि स्पिड अप गर्छ। ओके सो अर्को यो एउटा मैले मेकअप मिस्टेक तपाईँहरूलाई भनिसके। अल राइट सो साथीहरू फेरि पनि अब हामीहरू गीत नै सुनौ। सो अब चाहिँ हामी सुन्नेछौँ गीत जोखौ माया। यस गीतको सिङ्गर्सहरू हुनुहुन्छ मेलिना राय र विष्णु घिमिरे। यस गीतमा तपाईँले देख्न सक्नुहुन्छ कार्टुन स्क्रू जुनियरलाई। अरू साथीहरू लिरिक्स यस गीतमा रहेको छ उत्तम विचारको। म्युजिक दिनुभएको छ रिमेश कुमारले। अरेन्जर हुनुहुन्छ विश्व अधिकारी।

हजुर साथीहरू, हामीले भर्खरै सुन्यौं गीत जोखौं माया। ओके, सो अर्को एउटा मेकअप मिस्टेक अब म यहाँलाई सुनाउन जाँदैछु। अर्को मेकअप मिस्टेक जुन हामीले गर्न सक्छौँ त्यो हो लिप लाइनरलाई ओठभन्दा बाहिर लगाउने। साथीहरू, ओठ बाक्लो देखाउनको लागि हामीलाई लाग्न सक्छ आफ्नो ओठभन्दा लाइनर बाहिर लगाए ठिक होला, तर यस्तो गर्नाले मेकअप छन् भद्दा देख्न जान्छ। सो आफ्नो ओठको माथि नै लिप लाइनर प्रयोग गर्नुहोला। ओके, सो यो एउटा जानकारी पछि अब हामी फेरि पनि अर्को एउटा गीत नै सुन्नेछौँ। सो भने हामी सुनेछौँ गीत तेरे मेरे। यो गीत चाहिँ मुभी सेफबाट रहेको छ। यस गीतको सिङ्गर हुनुहुन्छ अरमान मलिक, म्युजिक दिनुभएको छ अमल मलिकले, लिरिक्स रहेको छ रश्मि विराटको।

ओके सुमरकर हामीले सुन्यौं गीत तेरे मेरे फ्रम मुभी शेफ. अब चाहिँ फेरि पनि म यहाँलाई अर्को एउटा मेकअप मिस्टेकको बारेमा नै सुनाउन चाहन्छु. सो अर्को मिस्टेक हुन सक्छ साथीहरू जहिले पनि एउटै स्टाइल गर्ने. श्रोतावृन्द, हामी सबैको मेकअप गर्दा आफ्नो एउटा युनिक स्टाइल हुन्छ. कसैलाई विङ्ड आइलाइनर मनपर्छ भने कसैलाई डार्क लिपस्टिक. तर साथीहरू, सधैँ एउटै स्टाइलमा अड्केर नबस्न राम्रो हुन्छ. तपाईँले आफ्नो लुक्ससँग धेरै एक्सपेरिमेन्ट्स गर्न सक्नुहुन्छ. मेकअप भनेको एउटा कला हो र कहिलेकाहीँ तपाईँ क्रिएटिभ हुन सक्नुहुन्छ. ओके, सो यो एउटा अर्को मेकअप टिप दिइसके मैले यहाँहरूलाई. सो अब भने हामी अर्को एउटा गीत नै सुन्नेछौँ. अब चाहिँ गीत रहेको छ टाकान टुकुन. यो गीत चाहिँ मुभी कमलेको बिहेबाट रहेको छ. यस गीतको सिङ्गर्सहरू हुनुहुन्छ राजन राज शिवाकोटी र मन्दावी त्रिपाठी. लिरिक्स र म्युजिक रहेको छ राजन राज शिवाकोटीको नै. म्युजिक अरेन्जर यस गीतको हुनुहुन्छ बाबु प्रधान. यो गीत हामी सुन्नेछौँ साथीहरू, र यो गीतपछि फेरि पनि पालो हुनेछ अर्को एउटा छोटो ब्रेकको. ब्रेकपछि फेरि पनि म यहाँहरूलाई इन्टरटेन गर्नको लागि आउनेछु. So, stay tuned to KIPS FM 98.3 MHz.

0: Johor Kips FM 98.3 MHz.
1: Raja Motiwa Motina Yewa Ni Pushi Chang.

0: Yoho Kips FM 98.3 MHz.
1: Raja Motiwa Motinaiwa Ni Pushi Changutu Khele
2: Nepal Bhashaya Nyai Pushi Changmeta
3: Sutheya 6:30 to 7 baje tak Station Kips FM 98.3 MHz
4: Listen to your favorite classic English songs only on English Retro Numbers. English Retro Numbers every Monday 9 p.m. and Wednesday 9 a.m. Station Kips FM 98.3 MHz.
5: समय बितेको पत्तै हुँदैन तर के तपाईको पैसा समयसँगै बढिरहेको छ अब ढिलो नगर्नुहोस् तपाई सुतेको बेलामा पनि तपाईको पैसाले तपाईका लागि काम गर्नेछ मात्र 1000 रुपैयाँबाट एसआईपी सुरु गर्नुहोस् तपाईको थोरै थोरै शेयर लगानीले भोलिको सपना पूरा गर्छ न धेरै जान्नु पर्ने झन्झट न बजारको उतार चढावको डर एसआईपी मा थोरै लगानी बजारको फाइदा र भविष्यमा राम्रो प्रतिफल आजै अनलाइन मार्फत वा नजिकको माछा पुष्प बैंक वा क्यापिटल मा सम्पर्क गरी माछा पुष्प एसआईपी योजना सुरु गर्नुहोस्
6: इन्जिनियर साहब घर बनाउन खोज्दैछु कुनै एटा राम्रो होला
7: अरु होइन ए एसी लाइट ब्रिक नै रोज्नुस्
6: किन ए एसी लाइट ब्रिक नै
7: यो हल्का मजबूत र ठूलो आकारको हुन्छ जसले खर्च घटाउँछ निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ त्यति मात्र होइन यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ
6: वाह मैले खोजेको जस्तै रहेछ
7: स्ट्रङ लाइट एन्ड स्मार्ट ए एसी लाइट ब्रिक फ्याक्ट्री मलिकु धादिङ फोन 01 591 35 96 98 012 35 444

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: Stay connected with your favorite station. Keeps FM 98.3 megahertz.
2: Join our community on Facebook for the latest updates and all the music you love.
1: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.
3: Babu, pani ko bill tiri de lo.
4: La, tiri de.
5: Babu, batti ko bill tiri de aaja.
4: La la, tiri de.
3: Dada, इन्टरनेट को पनि लास्ट दिनु है आज।
4: ल त्यो पनि तिर्दे।
3: तर सबै कुरा यति छिटै कसरी तिरिस?
4: किनकि मसँग हाम्रो पात्र छ।
5: हाम्रो पात्र त मसँग पनि छ, तर पेमेन्ट कसरी?
4: जोसँग हाम्रो पात्र छ उसले एकैछिनमा हाम्रो पेमा अकाउन्ट बनाउन मिल्छ, एकैछिनमा पैसा लोड गर्न मिल्छ, अनि सबै बिलहरू एकैछिनमा तिर्न मिल्छ। छैन त गजब। अब हाम्रो पात्र एपबाटै हाम्रो पेमा अकाउन्ट बनाउनुहोस् अनि गर्नुहोस् सम्पूर्ण भुक्तानी सजिलै।
6: इन्टरनेट अब खोजे जस्तो रोजे जस्तो
7: 80 Mbps देखि 300 Mbps सम्म गाउँदेखि सहर सुबिसु इन्टरनेटको लहर। आजै सम्पर्क गर्नुहोस् र खोजे जस्तै स्पिड पाउनुहोस्।
6: सुबिसु फास्ट भरपर्दो र सधैँ अन। थप जानकारीको लागि आजै सम्पर्क गर्नुहोस् फोन नम्बर 01-4235-888-980-1235-888।
7: अब ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 एम्पियर 150 एम्पियर 200 एम्पियर का ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा, तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा। तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस्। साथै तपाईँको इन्भर्टर युपिएसहरू मर्मत समारका लागि सम्झनुहोला।
8: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678 5302678। लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
9: नेपाली सुपर हिट्स

0: Tuesday and Friday 1 PM, Wednesday 10 PM.
1: Timile bhane ka sara dev chhoera ma
2: Nepali super hits
0: only on Kips FM 98.3.
3: तपाई सुन्दै हुनुहुन्छ
4: के
3: ई
4: बी
5: एस
2: किप्स 98.3 FM, योर कम्पानियन.
6: किप्स FM 98.3 प्रेजेन्ट ब्युटी हेल्थ एन्ड लाइफस्टाइल.

अरु साथी ब्रेक पछि म यहाँलाई फेरि पनि स्वागत गर्दैछु कार्यक्रम ब्युटी हेल्थ एन्ड लाइफस्टाइल मा यर ट्युन इन हुनुहुन्छ किप्स एफएम 98.3 मेगाहर्ट्ज मा योर कम्पानियन तपाईले हामीलाई सुन्न सक्नुहुन्छ संसारको कुनै पनि कुनाबाट हाम्रो अनलाइन एड्रेस kipsfm.com बाट वा एप हाम्रो पात्रबाट पनि म हुँ यहाँको होस्ट आरजे युक्ता अर्को एउटा मेकअप गर्दा हामीले के मिस्टेक गर्न सक्छौ म अब यहाँहरूलाई सुनाउन जाँदैछु अर्को मिस्टेक हुन सक्छ मेकअप टुल्स सफा नराख्ने श्रोतावृन्द मेकअप ब्रस र अरू सामानहरूमा मेकअपको धुलो बिस्तारै जम्मा हुँदै जान्छ त्यसैले यसलाई सफा नगरे स्किन प्रब्लम्स जस्तै इन्फेक्सन्स वा एलर्जिज हुन सक्छ त्यसैले मेकअप टुल्सहरूलाई नियमित सफा गर्न पर्छ ओके सो यो एउटा जानकारी मैले यहाँलाई दिइसके फेरि पनि पालो भएको छ अर्को एउटा रमाइलो गीत सुन्ने अर्को गीत हामी सुन्नेछौ प्रिटी वुमन यो गीत चाहिँ मुभी कल हो न हो बाट रहेको छ यस गीतको सिङ्गर हुनुहुन्छ शंकर महादेवन र रवि रायक्स खोटे म्युजिक यस गीतमा दिनुभएको छ शंकर एहसान लोयले लिरिक्स रहेको छ जावेद अख्तरको

अल राइट भर्खर हामीले सुन्यो गीत प्रिटी वुमन मुभी कल होना हो बाट. सो साथीहरू अब फेरि पनि म यहाँलाई सुनाउन चाहन्छु अर्को एउटा मेकअप गर्दा हामीले के मिस्टेक गर्न सक्छौ त. सो अर्को मिस्टेक रहेको छ आइलाइनर लगाउँदा आँखालाई औलाले तान्ने. मेकअप आर्टिस्टहरू भन्छन् यदि तपाईँले आँखालाई तन्काएर आइलाइनर लगाउनु भयो भने आइलाइनर बिग्रिन जान्छ किनकि यसले गर्दा आँखामा क्रिजेस र क्र्याक्सहरू बस्न जान्छ र यसले आँखाको अप्पर लिडको स्किनलाई लुज पनि बनाउँछ. ओके, सो यो एउटा मैले मेकअप गर्दा मिस्टेक यहाँलाई भनिसके. अब फेरि पनि हामी गीत नै सुन्नेछौँ. सो अब गीत रहेको छ हुन सक्छु म. यो गीत चाहिँ बियन्डको रहेको छ. यसमा बिट्स दिनुभएको छ ब्रिजेश श्रेष्ठले. कम्पोजिसन र लिरिक्स रहेको छ बियन्डको नै. ओके, सो अब भने सुनौ यही गीत.

साथीहरु हामीले सुनिसक्यो गीत हुन सक्छु म बाइ बियन्ड. अब चाहिँ म यहाँलाई एउटा मेकअपको मिस्टेक नै भन्न जाँदैछु. अर्को एउटा मिस्टेक हुन सक्छ परेलालाई मस्कारा लगाएपछि कर्ल गर्ने. साथीहरु परेलालाई मस्कारा लगाउन अगाडि नै कर्ल गर्नुपर्छ. यदि तपाईँलाई परेला बाक्लो देखाउनु छ भने मस्काराको ब्रसलाई अगाडि पछाडि गरेर मस्कारा लगाउनु होला. ओके, सो यो अर्को एउटा मेकअप गर्दा हामी के मिस्टेक गर्न सक्छ यो जानकारी मैले यहाँलाई दिइसके. अब यो चाहिँ हाम्रो कार्यक्रमको आजको लागि अन्तिम जानकारी पनि हुनेछ किनभने कार्यक्रमको निर्धारित समय पनि सकिन आँटेको छ. तर साथीहरू छुट्न अघि म यहाँको लागि एउटा रमाइलो गीत राख्न चाहन्छु. सो गीत चाहिँ रहेको छ तुम तोडो ना. यस गीतको सिङ्गर्सहरू हुनुहुन्छ बेला शिन्डे र एश किङ. म्युजिक यस गीतमा दिनुभएको छ एआर रहमानले. लिरिक्स रहेको छ इर्शाद कामिलको. यो गीत चाहिँ मुभी आईबाट रहेको छ. साथीहरू अब यो गीत हामी सुन्नेछौँ. कार्यक्रम यहाँलाई कस्तो लाग्यो होला यहाँले हामीलाई लेखेर पठाउन सक्नुहुन्छ हाम्रो फेसबुक पेजमा. फेसबुक पेजको एड्रेस रहेको छ facebook.com/keepsfm. अलराइट, सो यति भन्दै अब म यहाँहरूसँग विदा माग्न चाहन्छु. सधैँ खुसी रहनुहोला, स्वस्थ रहनुहोला. नमस्कार.

0: Enjoy 60s, 70s and 80s Bollywood numbers.
1: Chandan Sabadan, Chanchal Chitvan, Dheere Se Tera Ye Muskaan.
0: Bollywood Golden Hits.
2: Payavali Pyar Ka Dushman Hai Hai.
0: Every Monday and Friday, 10 p.m., Sunday and Tuesday, 4 p.m.
3: Hey, bachna, ae haseeno, lo main aa gaya.
4: इन्जिनियर साहब घर बनाउन खोज्दैछु कुनै एटा राम्रो होला
5: अरु होइन ए एसी लाइट ब्रिक नै रोज्नुस्
4: किन ए एसी लाइट ब्रिक नै
5: यो हल्का मजबूत र ठूलो आकारको हुन्छ जसले खर्च घटाउँछ निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ त्यति मात्र होइन यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ
4: वाह मैले खोजेको जस्तै रहेछ
5: स्ट्रङ लाइट एन्ड स्मार्ट ए एसी लाइट ब्रिक फ्याक्ट्री मलिकु धादिङ फोन 01-591-3596-98-3534
6: स्वस्थ जीवन सुखी जीवन हलेसी इंटरवेंशनल रेडियोलॉजी आईआर क्लिनिक सधैं तपाईसँग
7: अब शल्यक्रिया बिना पनि उपचार सम्भव छ हलेसी क्लिनिक नारायणटारमा आधुनिक इन्टरभेन्सनल रेडियोलोजी सेवा उपलब्ध छ
8: कम दुखाई रगत नबग्ने छिटो र सुरक्षित उपचार नन इन्भेसिभ प्रविधि र उही दिन डिस्चार्ज बायोप्सी देखि ड्रेनेज सम्म न्यूड्युल देखि क्यान्सर सम्म उन्नत प्रविधिबाट उपचार
7: खुशीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा वेरिकोस वेन पार्टिगर स्तन र थायराइडको निशुल्क स्क्रिनिङ मौकाको फाइदा उठाउनुहोस्
6: अनुभवी चिकित्सक विश्वसनीय सेवा र आधुनिक सुविधाको लागि सम्झनुस् हलेसी आईआर क्लिनिक नारायणटार काठमाडौँ तपाईको स्वास्थ्यको सच्चा साथी
7: फोन नम्बर 4910511 4910511 9851170939 9851170939
9: What's the secret to success?
10: Simple. Say yes to radio advertising.
9: Your brand, our voice. One message, thousands of listeners.
10: Radio advertising. Affordable, effective, and culturally close.
9: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
11: Does your computer UPS has no more backup time as before? Are you looking for battery replacement for your computer UPS? If yes, Battery Shop, New Kathmandu Electric Electronics has a solution for your problem. Protect your computer and hard disk drive from frequent power cuts with reliable sealed maintenance-free, long-life, SMF batteries. Also, we do exchange with your old batteries. Battery Shop, New Kathmandu Electric Electronics. Kulishwar, Kathmandu. Contact number 530-2678. 530-2678.
12: नेपाली सांगीतिक क्षेत्रका गीत संगीतको

0: साथमा रमाइला सेगमेन्टहरू कार्यक्रम
1: म्युजिक मज्जा म्युजिक
0: प्रत्येक मंगलवार बेलुकी 8 बजेदेखि 9 बजेसम्म र प्रत्येक बिहीबार बिहान 7 बजेदेखि 8 बजेसम्म मात्र केप्स 98.3 एफएम मा
1: Mix Max at 98.3.

0: तीस वर्षदेखि इन्टरनेटको स्पिडमा मात्र होइन प्रविधि सुविधा सृजनशीलतामा पनि सधैँ छिटो वर्ल्डलिङ मनसँग जोडिएको तार तपाईँलाई पनि व्यक्त गर्दछ आभार छिटो भनेकै वर्ल्डलिङ.
1: Stay connected with your favorite station. Keeps FM 98.3 megahertz.
2: Join our community on Facebook for the latest updates and all the music you love.
1: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: केही नौलो
2: रोचक
1: अनि अचम्म लाग्ने तथ्यहरू किप्स 98.3 एफएम मा कार्यक्रम रेडियोमा रोचक, रेडियोमा रोचक
2: हरेक सोमबार बिहान 7 बजेदेखि 8 बजेसम्म र बुधबार बेलुकी 8 देखि 9 बजेसम्म सुन्न नभुल्नु होला मात्र किप्स 98.3 एफएम मा। नेपाली सांगीतिक क्षेत्रका गीत संगीतको साथमा रमाइला सेगमेन्टहरू कार्यक्रम
3: म्युजिक मज्जा
2: प्रत्येक मंगलबार बेलुकी 8 बजेदेखि 9 बजेसम्म र प्रत्येक बिहीबार बिहान 7 बजेदेखि 8 बजेसम्म मात्र किप्स 98.3 एफएम मा।
4: नमस्कार अनि हार्दिक स्वागत छ, तपाईँ सुन्दै हुनुहुन्छ किप्स 98.3 एफएम।
5: हजुर नमस्ते अनि स्वागत छ, यो किप्स एफएम 98.3।
6: नमस्कार किप्स 98.3 एफएम
7: यो हो किप्स 98.3 एफएम तपाईसँगको सहयात्रा।
8: मिक्स मैच एट 98.3।

Life-Changing Quotes. सबैको लागि साथी कसैको पनि साथी होइन, यो भनाई हो अरस्तुको।

0: नेपाली सुपर हिट्स
1: ओन्ली ऑन किप्स एफएम 98.3
2: ड्राइवर ममाइलो मोटर चलाउ
3: अब आयो अति सुपथ मूल्यमा ट्याक्सी माइक्रोबस डेलिभरी भ्यान पिकअप बस तथा ट्रकका लागि ग्यारेन्टिड ब्याट्रीहरू न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स ब्याट्री सप कुलेश्वरबाट नयाँ ब्याट्री खरिद गर्नुहोस् र पाउनुहोस् हेभी डिस्काउन्ट जुनसुकै ब्रान्डका पुराना ब्याट्री एक्सचेन्ज सुविधा
4: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
5: What's the secret to success?
6: Simple. Say yes to radio advertising.
5: Your brand, our voice. One message, thousands of listeners.
6: Radio advertising. Affordable, effective, and culturally close.
5: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
7: You can dance.
8: You can sing. All you gotta do is
9: just tune in.
8: KIPS FM 98.3 MHz, your companion. The radio of new generation.
10: इन्टरनेट अब खोजे जस्तो रोजे जस्तो
11: 80 Mbps देखि 300 Mbps सम्म गाउँदेखि सहर सुबिसु इन्टरनेटको लहर आजै सम्पर्क गर्नुहोस् र खोजे जस्तै स्पिड पाउनुहोस्
10: सुबिसु फास्ट भरपर्दो र सधैँ अन थप जानकारीको लागि आजै सम्पर्क गर्नुहोस् फोन नम्बर 01-4235-888-980-1235-888
12: हामीलाई सुन्नुहोस् www.kipsfm.com मार्फत जस्ट ट्युन इन रेडियो नयाँ जेनेरेसनको
3: अब न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा गाडीहरूका ब्याट्रीहरूको सजिलै एक्सचेन्ज अफर तपाईँको कार भ्यान एसयुभी तथा बाइकको पुरानो ब्याट्रीको अधिकतम रिसेल दामको साथ नयाँ ग्यारेन्टिड ब्याट्रीहरू लग्नुहोस्
4: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
7: KIPS FM 98.3 MHz presents Top 20 Bollywood Countdown Show.
8: Every Saturday 10 a.m., Monday 6 p.m. and Friday 2 p.m.

0: तपाईँ सुन्दै हुनुहुन्छ किप्स एफएम 98.3 मेगाहर्ज योर कम्पानियन किप्स टाइम चेक
1: अहिले बिहानको 9 बजेको छ
2: Keeps you cool.
3: Keeps you alive.
4: Keeps you entertained. Keeps 98.3 FM. Your companion. Your companion. Your companion.

0: साताको 10 उत्कृष्ट गीतहरूको काउन्टडाउन शो
1: बिस्ट मोस्ट वान्टेड
2: नमस्कार नमस्कार तपाईँलाई स्वागत छ कार्यक्रम किप्स मोस्ट वान्टेडमा किप्स एफएम 98.3 यो कम्पानियन ट्युनिङ गर्दै हुनुहुन्छ र कार्यक्रम किप्स मोस्ट वान्टेड सुरु भइसकेको छ तपाईँले 10 उत्कृष्ट नेपाली गीत सङ्गीतहरू काउन्ट सुन्न सक्नुहुन्छ किप्स मोस्ट वान्टेडमा त्यस्तै तिनवटा सेगमेन्टका गीतहरू फ्ल्यास ब्याक निपिन्स एन्ड माइचो सेगमेन्टका गीतहरू पनि इन्जोय गर्न सक्नुहुन्छ म निजल उपस्थित भइसकेको छु र तपाईँले हामीलाई वर्ल्ड वाइड सुन्नुको लागि किप्स एफएम .com सुन्न सक्नुहुन्छ हाम्रो पत्र एप पनि प्रयोग गर्न सक्नुहुन्छ फलो गर्नुहोला हामीलाई इन्स्टाग्राम फेसबुक टिकटकमा आइडी रहेको छ किप्स एफएम 98.3 मेगाहर्ज अहिले पनि हामी नम्बर 10 तर्फ लाग्दैछौँ नम्बर 10 यो विक रहेको छ केटी फस्यो माया बस्यो बाई आशिष अविरल एन्ड अस्मिता अधिकारी लिरिक्स रहेको छ एक नारायण भण्डारीको अनि मिक्स म्युजिक एन्ड मास्टरिङ गरेका छन् आशिष अविरलले सुन्छ नम्बर 10 केटी फस्यो माया बस्यो
3: किप्स मोस्ट वान्टेड नम्बर 10

0: अब नम्बर 9 तर्फ लाग्यो. नम्बर 9 युविक रहेको छ बादलु पारीको देशैमा बाबरीको बोट बाई एसडी योगी एन्ड रेस्मा पुन. लिरिक्स एन्ड म्युजिक रहेको छ भीम बिष्टको. मिक्स मास्टर गरेका छन् एसडी योगीले, म्युजिक दिएका छन् रिगेश गुरुङले. सुन्छ नम्बर 9 बादलु पारीको देशैमा.
1: किड्स मोस्ट वान्टेड नम्बर 9.

0: अब नम्बर एकतर्फ लागौँ. नम्बर एटमा योविक रहेको छ बुलेट बाइकमा बाई टेक बिसी एन्ड सिमरन परियार. लिरिक्स एन्ड कम्पोजिसन रहेको छ सन्तोष सुनारको. मिक्स मास्टर गरेका छन् ब्रिजेश श्रेष्ठले भने म्युजिक प्रड्युसर भनिरहेका छन् एङ्समस. सुन्छ नम्बर एटमा बुलेट बाइकमा.
1: Gibbs Most Wanted number 8.

0: अब हाम्रो पहिलो सेगमेन्टको पालो भइसकेको छ, फ्ल्यास ब्याक सेगमेन्टको नाम। सेगमेन्टको अनुसार हामी पुरानो चर्चित गीतहरू प्ले गर्ने गर्दछौँ, र आज भने चाहिँ फ्ल्यास ब्याकमा ल्याएको छु गीत मन्त्र ब्यान्डको सङ तिमी बिना।
1: फ्ल्यास ब्याक

0: Morning Tea Time Hits प्रत्येक बुधवार बिहान 7 बजे Kips FM 98.3 MHz मा
1: स्वस्थ जीवन सुखी जीवन हलेसी क्लिनिक सधैं तपाईसँग 15 वर्ष भन्दा बढी अनुभवी विशेषज्ञ डाक्टरहरू र उच्च स्तरीय जाँच र उपचार एउटै ठाउँमा
0: साथै अनुभवी चिकित्सकसँग अल्ट्रासाउन्ड सेवा महिला स्वास्थ्य निसन्तानपन स्त्रीरोग समस्या समाधान सेवा
2: सोमबारदेखि शुक्रबार बिहान 7 देखि 9 बजे र बेलुका 5 देखि 7 बजे अल्ट्रासाउन्ड र ओपीडी सेवा
0: खुशीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस वेन पाठेघर स्तन र थायराइडको निशुल्क स्क्रिनिङ मौकाको फाइदा उठाउनुहोस्
1: हलेसी क्लिनिक नारायण तार काठमाडौँ तपाईँको स्वास्थ्यको सच्चा साथी
0: फोन नम्बर 4910511 4910511 9851170939 9851170939

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: Stay connected with your favorite station. Keeps FM 98.3 megahertz.
2: Join our community on Facebook for the latest updates and all the music you love.
1: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.
3: What's the secret to success?
2: Simple. Say yes to radio advertising.
3: Your brand, our voice. One message, thousands of listeners.
2: Radio advertising. Affordable, effective, and culturally close.
3: Say yes to radio advertising, where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
4: अब न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा गाडीहरूका ब्याट्रीहरूको सजिलै एक्सचेन्ज अफर। तपाईँको कार, भ्यान, एसयुभी तथा बाइकको पुरानो ब्याट्रीको अधिकतम रिसेल दामको साथ नयाँ ग्यारेन्टिड ब्याट्रीहरू लग्नुहोस्।
5: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678 5302678। लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
6: पूर्व मेचीदेखि पश्चिम महाकाली सम्मका तपाईँ हाम्रो आफ्नै लोक कला र संस्कृति अब एकै थलोमा। कार्यक्रम प्रत्येक दिन दिउँसो 1 बजेदेखि 2 बजेसम्म मात्र किप्स एफएम 98.3 मेगाहर्जमा।
7: विश्व जगतमा साताभरि घटेको प्रमुख खबरसँग अपडेटेड रहनको लागि सुन्नुहोस् Weekly Roll News, मात्र Keeps FM

पहिलो व्यापारिक विश्रामपछि फेरि पनि स्वागत हुन चाहन्छु स्टेशन किप्स एफएम 98.3 यो कम्पनीमा, र म निजल छु तपाईँको साथमा। कार्यक्रम आइरहेको छ किप्स मोस्ट वान्टेड। किप्स मोस्ट वान्टेडमा 10 उत्कृष्ट गीतहरू काउन्टडाउन गर्ने गर्दछौँ, र आज हामीले नम्बर 10 नम्बर 7 गीतहरू काउन्टडाउन गरिसकेका छौँ। अब नम्बर 6 पालो भइसकेको छ। नम्बर 6 यो विक रहेको छ मोहनी लगायो कान्छीले भाइ आशीर्वाद सुवेदी एन्ड एलिना चौहान। लिरिक्स रहेको छ बसन्त सापकोटाको, म्युजिक एन्ड कम्पोजिसन बसन्त सापकोटाको रहेको छ, एन्ड म्युजिक प्रड्युस पनि गरेका छन् उदयराज पौडेलले, मिक्स मास्टर गरेका छन् किशोर थापाले। सुन्छौ नम्बर 6 मोहनी लगायो कान्छीले।

0: अब फटाफट लागौ नम्बर फोर तर्फ. नम्बर फोरमा डोली गाउँदैछन् वर्षा कर्माचार्य. लिरिक्स रहेको छ सलिन मगरको अनि म्युजिक कम्पोजिसन वर्षा कर्माचार्य एन्ड सलिन मगरको रहेको छ. मिक्स मास्टर गरेका छन् देव शर्मा एन्ड सासु स्पेसलिस्ट. नम्बर फोरमा डोली.
1: किड्स मस्ट वान्टेड नम्बर फोर.

हाम्रो दोस्रो सेगमेन्ट न्युपिन्सको पालो भइसकेको छ. न्युपिन्समा धेरै सङ्ग्सहरू प्ले गर्ने गर्दछौँ. आज न्युपिन्समा ल्याएको छु गीत आँखैमा लाउने मेरो गाजल बाई स्मिता बोहरा एन्ड साजन शाह. ऱ्यापर अनुप महर्जन रहेका छन्. म्युजिक लिरिक्स एन्ड मिक्स मास्टर गरेका छन् साजन शाहले. अरेन्ज गरेका छन् विश्व अधिकारीले. सुन्छौँ न्युपिन्समा आँखैमा लाउने मेरो गाजल.

0: every Tuesday 12 PM and Thursday 8 PM.
1: What's the secret to success?
2: Simple. Say yes to radio advertising.
1: Your brand, our voice. One message, thousands of listeners.
2: Radio advertising. Affordable, effective, and culturally close.
1: Say yes to radio advertising, where every word makes an impact. Keeps FM 98.3 MHz. Contact 567-3114. 567-3114.
3: समय बितेको पत्तै हुँदैन तर के तपाईको पैसा समयसँगै बढिरहेको छ अब ढिलो नगर्नुहोस् तपाई सुतेको बेलामा पनि तपाईको पैसाले तपाईका लागि काम गर्नेछ मात्र 1000 रुपैयाँबाट एसआईपी सुरु गर्नुहोस् तपाईको थोरै थोरै शेयर लगानीले भोलिको सपना पूरा गर्छ न धेरै जान्नु पर्ने झन्झट न बजारको उतार चढावको डर एसआईपी मा थोरै लगानी बजारको फाइदा र भविष्यमा राम्रो प्रतिफल आजै अनलाइन मार्फत वा नजिकको माछा पुष्प बैंक वा क्यापिटल मा सम्पर्क गरी माछा पुष्प एसआईपी योजना सुरु गर्नुहोस्
4: इन्जिनियर साहब घर बनाउन खोज्दैछु कुन इटा राम्रो होला
5: अरु होइन एएसी लाइट ब्रिक नै रोज्नुस्
4: किन एएसी लाइट ब्रिक नै
5: यो हल्का मजबूत र ठूलो आकारको हुन्छ जसले खर्च घटाउँछ निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ त्यति मात्र होइन यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ
4: वाह मैले खोजेको जस्तै रहेछ
5: स्ट्रङ लाइट एन्ड स्मार्ट एएसी लाइट ब्रिक फ्याक्ट्री मलिकु धादिङ फोन 01591335996 98012 34 444

0: दोस्रो अनि अन्तिम व्यापारिक विश्रामपछि फेरि पनि स्वागत छ र कार्यक्रम आइरहेको छ किप्स मोस्ट वान्टेड किप्स एफएम 98.3 यो कम्पेनियन ट्युन इन गर्दै हुनुहुन्छ र म निजल छु तपाईँको साथमा कार्यक्रम किप्स मोस्ट वान्टेडलाई तपाईँले वर्ल्डवाइड सुन्नुको लागि किप्स एफएम .com हाम्रो पात्र एपबाट सुन्न सक्नुहुन्छ र फलो गर्नु होला हामीलाई इन्स्टाग्राम फेसबुक टिकटकमा आइरहेको छ किप्स एफएम 98.3 मेगाहर्ज अहिले पनि हामी लाग्छौँ नम्बर 3 कलियुकी राधा गाउँदैछन् बबिता मानन्दर लिरिक्स रहेको छ टिपी खनालको भने म्युजिक दिएका छन् शङ्कर थापा स्माइलले अरेन्ज गरेका छन् विषम आचार्यले भने मिक्स मास्टर गरेका छन् कुमार केसीले सुन्छ नम्बर 3 कलियुकी राधा
1: किप्स मोस्ट वान्टेड नम्बर 3

नम्बर टू को पालो छ, नम्बर टूमा पागलपन गाउँदछन् बादल थापा, लिरिक्स म्युजिक रहेको छ जीबी चिरणको, अरेन्ज मिक्स मास्टर गरेका छन् बादल थापाले, सुन्छ नम्बर टूमा पागलपन।

0: हजुर, हाम्रो तेस्रो सेगमेन्ट माई चोइसको पालो भइसकेको छ र माई चोइसमा आज ल्याएको छु गीत मैले बेबी बेबी बाई उजन साक्या।
1: My choice.

0: every Tuesday 12 PM and Thursday 8 PM.
1: Stay connected with your favorite station, Keeps FM 98.3 MHz.
2: Join our community on Facebook for the latest updates and all the music you love.
1: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 MHz and hit that follow button today.
3: अब ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 एम्पियर, 150 एम्पियर, 200 एम्पियर का ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा, तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा। तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस्। साथै तपाईँको इन्भर्टर युपिएसहरू मर्मत समारका लागि सम्झनुहोला।
4: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678, 5302678। लोकेसनको लागि गुगल गर्नुहोस्, ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
5: World's full of tremendous numbers of trends and your busy schedule. Are you missing out trending English hits? If yes, the radio of new generation presents What's Trending. Trending. Just to keep you updated about trending English hits and its information. Every Saturday, 7 a.m. and Thursday, 9 p.m. Only on Kips FM 98.3 MHz. Never miss out being trendy.
6: Raja Moti wa Moti na ye wa Ne puchhe chang gutu ke
7: Nepal bhasha ya nyai puchhe chang meta
8: Sutheya 6:30 se 7 baje tak Station Kips FM 98.3 MHz.

0: तपाईँ सुन्दै हुनुहुन्छ किप्स एफएम 98.3 मेगाहर्ज योर कम्पानियन
1: किप्स टाइम चेक
2: अहिले बिहानको 10 बजेको छ
3: Keeps you cool.
4: Keeps you alive.
5: Keeps you entertained. Keeps 98.3 FM. Your companion. Your companion. Your companion.
6: Are you ready for the big O?
0: This is In Box.

0: स्वस्थ जीवन सुखी जीवन
1: हलेसी इंटरवेंशनल रेडियोलॉजी आईआर क्लिनिक सधैं तपाईं सँग
2: अब शल्यक्रिया बिना पनि उपचार सम्भव छ हलेसी क्लिनिक नारायणटारमा आधुनिक इन्टरभेन्सनल रेडियोलोजी सेवा उपलब्ध छ
3: कम दुखाई रगत नबग्ने छिटो र सुरक्षित उपचार नन इन्भेसिभ प्रविधि र उही दिन डिस्चार्ज बायोप्सीदेखि ड्रेनेजसम्म न्युरुलदेखि क्यान्सरसम्म उन्नत प्रविधिबाट उपचार
2: खुशीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस भेन पाठेघर स्तन र थायराइडको निशुल्क स्क्रिनिङ मौकाको फाइदा उठाउनुहोस्
4: अनुभवी चिकित्सक विश्वसनीय सेवा र आधुनिक सुविधाको लागि सम्झनुहोस् हलेसी आईआर क्लिनिक नारायणटार काठमाडौँ तपाईँको स्वास्थ्यको सच्चा साथी
2: फोन नम्बर 4910511 4910511 98511709 98511709
5: इन्जिनियर साहब घर बनाउन खोज्दैछु कुन इटा राम्रो होला
6: अरु होइन ए एसी लाइट ब्रिक नै रोज्नुस्
5: किन ए एसी लाइट ब्रिक नै
6: यो हल्का मजबुत र ठूलो आकारको हुन्छ जसले खर्च घटाउँछ निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ त्यति मात्र होइन यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ
5: वाह मैले खोजेको जस्तो रहेछ
6: स्ट्रङ लाइट एन्ड स्मार्ट ए एसी लाइट ब्रिक फ्याक्ट्री मलिकु धादिङ फोन 01591 35 96 98012 35 444
7: Does your computer UPS has no more backup time as before? Are you looking for battery replacement for your computer UPS? If yes, Battery Shop, New Kathmandu Electric Electronics has a solution for your problem. Protect your computer and hard disk drive from frequent power cuts with reliable sealed maintenance-free, long-life, SMF batteries. Also, we do exchange with your old batteries. Battery Shop, New Kathmandu Electric Electronics. Kulishwar, Kathmandu. Contact number 530-2678. 530-2678.
8: You can dance.
9: You can sing. All you gotta do is
10: just tune in.
9: KIPS FM 98.3 MHz, your companion. The radio of new generation.
11: What's the secret to success?
12: Simple. Say yes to radio advertising.
11: Your brand, our voice. One message, thousands of listeners.
12: Radio advertising. Affordable, effective, and culturally close.
11: Say yes to radio advertising where every word makes an impact. KIPS FM 98.3 MHz. Contact 567-3114. 567-3114.
7: Are you ready to turn up the volume and rock out like never before?
13: From Led Zeppelin to AC/DC, from Queen to the Rolling Stones, and from Guns N' Roses to Nirvana, we've got the ultimate playlist of rock greatness.
7: Join us as we journey through the decades of rock and roll, featuring the timeless classics that still get your heart pounding and your fists pumping.
13: Don't miss a beat. Mark your calendars and set your alarms because it's time to rock out with the best.
7: Rock Fever. Every Friday 9 a.m. and every Thursday 7 p.m.
13: Radio station. KIPS FM 98.3 MHz.
14: Wake me up when September ends.
15: पुरै एक घन्टा तीनवटा मुभीज का सुपरहिट गीतहरु
16: 3 in 1
17: Every Saturday 9 a.m. and Thursday 6 p.m.
18: Keep 98.3 FM.
19: Are you ready for the big O?
20: This is In Box.

0: Yo ho, Kips 98.3 FM. Tapai sangako sahayatra.
1: The weekly countdown show of top 10 English numbers with exclusive segments, classic choice, info house, fresh hits, and many more. Do tune into Weekly 10.
2: Time Sunday 7 p.m., Monday 9 a.m., and Thursday 2 p.m.
1: on Kips 98.3 FM.
3: What's the secret to success?
4: Simple. Say yes to radio advertising.
3: Your brand, our voice. One message, thousands of listeners.
4: Radio advertising. Affordable, effective, and culturally close.
3: Say yes to radio advertising, where every word makes an impact. Kips FM 98.3 MHz. Contact 567-3114. 567-3114.
5: समय बितेको पत्तै हुँदैन तर के तपाईको पैसा समयसँगै बढिरहेको छ अब ढिलो नगर्नुहोस् तपाई सुतेको बेलामा पनि तपाईको पैसाले तपाईका लागि काम गर्नेछ मात्र 1000 रुपैयाँबाट एसआईपी सुरु गर्नुहोस् तपाईको थोरै थोरै शेयर लगानीले भोलिको सपना पूरा गर्छ न धेरै जान्नु पर्ने झन्झट न बजारको उतार चढावको डर एसआईपी मा थोरै लगानी बजारको फाइदा र भविष्यमा राम्रो प्रतिफल आजै अनलाइन मार्फत वा नजिकको माछा पुष्प बैंक वा क्यापिटल मा सम्पर्क गरी माछा पुष्प एसआईपी योजना सुरु गर्नुहोस्
6: ओइसुना सुन्न सुन हाम्रो मम्मीले भन्नु भएको ओ त्यो पल्लो घरको हजुरआमा त बोक्सियो रे नि
7: What? Why not? What is this?
8: Sweta, what is this? What is this? What is this? What
6: is this, miss?
8: I listened to it. Here, books are not good. You are not good. You are not good. You are not good. You are not good. You are not good. You are not good. You are not good. You are not good. You are not good. You are not good. You are not 10 वर्ष कैदसँगै जानमार्नी उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ बुझ्यौ
9: बुझे मिस
8: हो यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई नि भन्नु है
9: हुन्छ मिस
10: बोक्सी अन्धविश्वास हो बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौ समाजलाई सभ्य बनाऊ
11: नेपाल सरकार विज्ञापन बोर्ड
12: लुगा लगाउ गाडी चढ्ने ठाउँसम्म जाऊ गाडी चढ अस्पताल पुगेर पुर्जी काट लाइन लाग कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ
13: के भयो बोलादै के गुनगुनाइरहेको
12: हैन बुढीलाई डाक्टरकोमा लानु पर्ने कति समय लाग्छ भनेर यसो हिसाब गरेको
13: हेत तेरी अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु
12: यति सजिलै
13: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ न पैसा लाग्छ धेरै न समय जान्छ खेरै

0: तीस वर्षदेखि इन्टरनेटको स्पिडमा मात्र होइन, प्रविधि सुविधा सृजनशीलतामा पनि सधैँ छिटो वर्ल्डलिङ्क मनसँग जोडिएको तार तपाईँलाई पनि व्यक्त गर्दछ आभार। छिटो भनेकै वर्ल्डलिङ्क
1: मोटरसाइकल ब्याट्री इजी एक्सचेन्ज अफर।
2: तपाईँको पुरानो मोटरसाइकल ब्याट्रीहरू एक्सचेन्ज गरी नयाँ 48 महिनासम्म वारेन्टी भएका मेन्टेनेन्स फ्री मोटरसाइकल ब्याट्रीहरू लग्नुहोस्।
3: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678 5302678। लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
4: Stay connected with your favorite station. Keeps FM 98.3 megahertz.
5: Join our community on Facebook for the latest updates and all the music you love.
4: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.
6: This is Keeps 98.3 FM, your companion.
7: Are you ready for the big O?
8: This is Inbox.

0: Life-Changing Quotes. अरुलाई घृणा गरेर म आफ्नो आत्मालाई संकुचित र नीच बनाउँदिन। यो भनाइ हो बुकर टी वाशिंगटनको।
1: अब न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा गाडीहरूका ब्याट्रीहरूको सजिलै एक्सचेन्ज अफर। तपाईँको कार, भ्यान, एसयुभी तथा बाइकको पुरानो ब्याट्रीको

0: यो हो KIPS 98.3 FM तपाई सँगको सहयात्रा
1: नेपाली सांगीतिक क्षेत्रका गीत संगीतको साथमा रमाइला सेगमेन्टहरू कार्यक्रम
2: म्युजिक मज्जा
1: प्रत्येक मंगलबार बेलुकी 8 बजेदेखि 9 बजेसम्म र प्रत्येक बिहीबार बिहान 7 बजेदेखि 8 बजेसम्म मात्र KIPS 98.3 FM मा
3: Best romantic Hindi song.
4: तुझ में रब दिखता है यारा मैं क्या करूं तुझ में रब दिखता है यारा मैं क्या करूं
3: Every Sunday 9 p.m. and Tuesday 6 p.m.
5: समय बितेको पत्तै हुँदैन तर के तपाईको पैसा समयसँगै बढिरहेको छ अब ढिलो नगर्नुहोस् तपाई सुतेको बेलामा पनि तपाईको पैसाले तपाईका लागि काम गर्नेछ मात्र 1000 रुपैयाँबाट यस आईपी सुरु गर्नुहोस् तपाईको थोरै थोरै शेयर लगानीले भोलिको सपना पूरा गर्छ न धेरै जान्न पर्ने झन्झट न बजारको उतार चढावको डर यस आईपी मा थोरै लगानी बजारको फाइदा र भविष्यमा राम्रो प्रतिफल आजै अनलाइन मार्फत वा नजिकको माछा पुष्प बैंक वा क्यापिटल मा सम्पर्क गरी माछा पुष्प यस आईपी योजना सुरु गर्नुहोस्
6: Stay connected with your favorite station, KIPS FM 98.3 MHz.
7: Join our community on Facebook for the latest updates and all the music you love.
6: And don't stop there. Follow us on Instagram and TikTok too. Search KIPS FM 98.3 MHz and hit that follow button today.
8: Does your computer UPS has no more backup time as before? Are you looking for battery replacement for your computer UPS? If yes, Battery Shop, New Kathmandu Electric Electronics has a solution for your problem. Protect your computer and hard disk drive from frequent power cuts with reliable sealed maintenance-free, long-life, SMF batteries. Also, we do exchange with your old batteries. Battery Shop, New Kathmandu Electric Electronics, Kulishwar, Kathmandu. Contact number 530-2678, 530-2678. 2678
1: इन्टरनेट अब खोजे जस्तो रोजे जस्तो
9: 80 Mbps देखि 300 Mbps सम्म गाउँ देखि शहर सुबिसु इन्टरनेटको लहर आजै सम्पर्क गर्नुहोस् र खोजे जस्तै स्पीड पाउनुहोस्
1: सुबिसु फास्ट भरपर्दो र सधैं अन थप जानकारीको लागि आजै सम्पर्क गर्नुहोस् फोन नम्बर 01-4235-888-980-1235-888
10: What's the secret to success?
11: Simple. Say yes to radio advertising.
10: Your brand, our voice. One message, thousands of listeners.
11: Radio advertising. Affordable, effective, and culturally close.
10: Say yes to radio advertising where every word makes an impact. KIPS FM 98.3 MHz. Contact 567-3114. 567-3114.
12: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि के भयो
13: उसले आज फेरि गाली गर्यो पैसा पनि दिएन मोबाइल पनि खोस्यो
12: ओहो दिदी कुट्नु मात्र हिंसा होइन गाली गर्नु डर देखाउनु पैसा नियन्त्रण गर्नु यी सबै घरेलु हिंसा हुन्
13: हो र मैले त सोचेकै थिइनँ यी त घरभित्रका सामान्य कुरा होलान् भनेर
12: हैन नि घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो यसमा शारीरिक हिंसा मानसिक हिंसा भावनात्मक हिंसा यौन हिंसा सबै पर्छन् मोबाइल नियन्त्रण गर्नु आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि घरेलु हिंसा हुन् अपराध हुन्
13: त्यसो भए अब म चुप बस्दिनँ सहायता खोज्छु
14: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3000 देखि 25000 सम्म जरिवाना वा 6 महिना सम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहरिएमा सजाय दोब्बर हुन्छ।
15: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारबाहीको दायरामा ल्याउन सकिन्छ।
16: नेपाल सरकार विज्ञापन बोर्ड।
17: ड्राइभर म माइलो मोटर चलाउँ।
18: अब आयो अति सुपथ मूल्यमा ट्याक्सी, माइक्रोबस, डेलिभरी भ्यान, पिकअप, बस तथा ट्रकका लागि ग्यारेन्टिड ब्याट्रीहरू। न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स ब्याट्री सप कुलेश्वरबाट नयाँ ब्याट्री खरिद गर्नुहोस् र पाउनुहोस् हेभी डिस्काउन्ट। जुनसुकै ब्रान्डका पुराना ब्याट्री एक्सचेन्ज सुविधा।
19: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678 5302678। लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
20: नेपाली पप गीतहरूको उतार चढाव कुन गीत कुन स्थानमा छ, साथै नेपाली पप गीतहरूबाट भरपूर मनोरञ्जन लिन सुन्न नभुल्नु होला Keeps most wanted. Keeps most wanted.
21: हरेक शनिबार मध्याह्न 12 बजे, आइतबार राति 8 बजे र मङ्गलबार बिहान 9 बजे।

0: Uh-uh, don't change the station. We'll be right back. You are listening to Kips FM, 98.3 MHz. Your companion. Just tune in.
1: Pulko dali dali ma timro rupako lali.
2: Nepal chalchitraka sadabahar githaru.
3: Mero ne
2: Wednesday and Saturday, 2 p.m., Thursday, 10 p.m., only on Kips FM 98.3.
4: Saundarya, Swasthya, Rajivan Shaili Sambandhi, Ek Vishesh Karyakram, Beauty, Health and Lifestyle. साथमा सुन्नुहोस् नेपाली र हिन्दी सुपरहिट गीतहरू मात्र किप्स एफएम 98.3 मेगाहर्ट्जमा शनिबार बेलुकी 7 बजे र मंगलबार बिहान 7 बजे
5: स्वस्थ जीवन सुखी जीवन हलेसी क्लिनिक सधैं तपाईसँग 15 वर्ष भन्दा बढी अनुभवी विशेषज्ञ डाक्टरहरू र उच्च स्तरीय जाँच र उपचार एउटै ठाउँमा
4: साथै अनुभवी चिकित्सकसँग अल्ट्रासाउन्ड सेवा महिला स्वास्थ्य निसन्तानपन स्त्री रोग समस्या समाधान सेवा
2: सोमबारदेखि शुक्रबार बिहान 7 देखि 9 बजे र बेलुका 5 देखि 7 बजे अल्ट्रासाउन्ड र ओपीडी सेवा
4: खुशीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस वेन पाठेघर स्तन र थायराइडको निशुल्क स्क्रिनिङ मौकाको फाइदा उठाउनुहोस्
6: हलेसी क्लिनिक नारायण टार काठमाडौँ तपाईँको स्वास्थ्यको सच्चा साथी
4: फोन नम्बर 4910511 4910511 9851170939
7: इन्जिनियर साहब घर बनाउन खोज्दैछु कुनै इटा राम्रो होला
8: अरु होइन एएसी लाइट ब्रिक नै रोज्नुस्
7: किन एएसी लाइट ब्रिक नै
8: यो हल्का मजबुत र ठूलो आकारको हुन्छ जसले खर्च घटाउँछ निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ त्यति मात्र होइन यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ
7: वाह मैले खोजेको जस्तो रहेछ
8: स्ट्रङ लाइट एन्ड स्मार्ट एएसी लाइट ब्रिक फ्याक्ट्री मलिकु धादिङ फोन 01591 35 96 98 012 34 44
9: What's the secret to success?
10: Simple. Say yes to radio advertising.
9: Your brand, our voice. One message, thousands of listeners.
10: Radio advertising. Affordable, effective, and culturally close.
9: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
11: मोटरसाइकल ब्याट्री इजी एक्सचेन्ज अफर
2: तपाईको पुरानो मोटरसाइकल ब्याट्रीहरू एक्सचेन्ज गरी नयाँ 48 महिनासम्म वारेन्टी भएका मेन्टेनेन्स फ्री मोटरसाइकल ब्याट्रीहरू लग्नुहोस्
12: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ

0: नेपाल चलचित्रका सदाबहार गीतहरू। Wednesday and Saturday, 2 p.m. Thursday, 10 p.m. Only on KIPS FM 98.3.
1: Yoho KIPS FM 98.3 megahertz.
2: KIPS 98.3 FM को Hollywood Time मा अहिले तपाईं सुन्दै हुनुहुन्छ नेपाली चलचित्रका गीतहरू।

Life-Changing Quotes. असफलता भनेको त्यस्तो मसला हो जसले सफलतामा स्वाद भर्छ।

0: अब ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 एम्पियर 150 एम्पियर 200 एम्पियर का ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस् साथै तपाईँको इन्भर्टर युपिएसहरू मर्मत समारका लागि सम्झनुहोला
1: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
2: हामीलाई सुन्नुहोस् www.keepsfm.com मार्फत जस्ट ट्युन इन रेडियो नयाँ जेनेरेसनको
3: Stay connected with your favorite station, Keeps FM 98.3 MHz.
4: Join our community on Facebook for the latest updates and all the music you love.
3: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 MHz and hit that follow button today.

0: तपाई सुन्दै हुनुहुन्छ किप्स एफएम 98.3 मेगाहर्ज योर कम्पानियन
1: किप्स टाइम चेक
2: अहिले मध्याह्नको 12 बजेको छ
3: Keeps you cool.
4: Keeps you alive.
5: Keeps you entertained. Keeps 98.3 FM. Your companion. Your companion. Your companion.
6: Classic Hindi pop time. At Keeps FM 98.3.

0: What's the secret to success?
1: Simple. Say yes to radio advertising.
0: Your brand, our voice. One message, thousands of listeners.
1: Radio advertising. Affordable, effective, and culturally close.
0: Say yes to radio advertising, where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
2: अब आयो अति सुपथ मूल्यमा ट्याक्सी माइक्रोबस डेलिभरी भ्यान पिकअप बस तथा ट्रकका लागि ग्यारेन्टिड ब्याट्रीहरू न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स ब्याट्री सप कुलेश्वरबाट नयाँ ब्याट्री खरिद गर्नुहोस् र पाउनुहोस् हेभी डिस्काउन्ट जुनसुकै ब्रान्डका पुराना ब्याट्री एक्सचेन्ज सुविधा
3: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
4: यु क्यान डान्स
5: यु क्यान सिङ ऑल यु गॉट टू डू इज
6: जस्ट ट्यून इन
5: Kips FM 98.3 MHz, your companion. The radio of new generation.
7: Amilai Sunnuhos, www.kipsfm.com Marfat. Just tune in, radio, naya generation ko.

0: तीस वर्षदेखि इन्टरनेटको स्पिडमा मात्र होइन, प्रविधि सुविधा सृजनशीलतामा पनि सधैँ छिटो वर्ल्डलिङ्क मनसँग जोडिएको तार तपाईँलाई पनि व्यक्त गर्दछ आभार। छिटो भनेकै वर्ल्डलिङ्क।
1: अब ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 एम्पियर 150 एम्पियर 200 एम्पियर का ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा, तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा। तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस्। साथै तपाईँको इन्भर्टर युपिएसहरू मर्मत समारका लागि सम्झनुहोला।

0: Keeps FM 98.3 megahertz. Your companion. Your companion. Your companion.
1: स्वस्थ जीवन, सुखी जीवन, हलेसी क्लिनिक सधैं तपाईंसँग 15 वर्षभन्दा बढी अनुभवी विशेषज्ञ डाक्टरहरू र उच्च स्तरीय जाँच र उपचार एउटै ठाउँमा,
2: साथै अनुभवी चिकित्सकसँग अल्ट्रासाउन्ड सेवा, महिला स्वास्थ्य, निसन्तानपन, स्त्री रोग समस्या समाधान सेवा।
3: सोमबारदेखि शुक्रबार बिहान 7-9 बजे र बेलुका 5-7 बजे अल्ट्रासाउन्ड र ओपिडी सेवा।
2: खुशीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस भेन, पाठेघर, स्तन र थायराइडको निशुल्क स्क्रिनिङ। मौकाको फाइदा उठाउनुहोस्।
1: हलेसी क्लिनिक, नारायण टार, काठमाडौँ, तपाईँको स्वास्थ्यको सच्चा साथी।
2: फोन नम्बर 4910511 9851170939 9851170939।
4: हामीलाई सुन्नुहोस् www.keepsfm.com मार्फत। जस्ट ट्युन इन रेडियो नयाँ जेनेरेसनको
5: यता नआऊ है बुहारी, तलै बस, छाचुत नगर। आज कति दिन रे?
6: 3 दिन भयो।
5: तिमीलाई थाहा छैन अझै पनि धेरै ठाउँमा महिनावारी भएका 5 दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
6: केही हुन्न मुआ, सुनै नहुने होइन कि, सफा गरे भइहाल्यो नि।
5: आ, जेसुकै भन, म छउन्जेल चाहिँ 4 दिन चाहिँ बार्नुपर्छ है, पछि जेसुकै गर।
6: मुआ, महिनावारी भएको बेला खान नदिनु, भान्सा वा पूजा कोठामा जान नदिनु, केही कुरा छुन नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानुन र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुआ, पहिलाको जस्तो छैन अहिले।
7: हो, तिमीले ठिक भन्यौ बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, योनजन्य हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
5: भो भो, ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझेँ, अबदेखि गर्दिनँ। हामीले जे सिक्यौँ त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ र अहिले।
8: महिनावारीलाई मर्यादित बनाऊ, विभेद अन्त्य गरौँ।
9: नेपाल सरकार विज्ञापन बोर्ड।
10: अब न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा गाडीहरूका ब्याट्रीहरूको सजिलै एक्सचेन्ज अफर। तपाईँको कार, भ्यान, एसयुभी तथा बाइकको पुरानो ब्याट्रीको अधिकतम रिसेल दामको साथ नयाँ ग्यारेन्टिड ब्याट्रीहरू लग्नुहोस्।
11: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर, काठमाडौँ। फोन नम्बर 5302678 5302678। लोकेसनको लागि गुगल गर्नुहोस्, ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
12: What's the secret to success?
13: Simple. Say yes to radio advertising.
12: Your brand, our voice. One message, thousands of listeners.
13: Radio advertising. Affordable, effective, and culturally close.
12: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
14: नेपाली सांगीतिक क्षेत्रका गीत संगीतको साथमा रमाइला सेगमेन्टहरू, कार्यक्रम
10: म्युजिक मज्जा, म्युजिक मज्जा,
14: प्रत्येक मंगलबार बेलुकी 8 बजेदेखि 9 बजेसम्म र प्रत्येक बिहिबार बिहान 7 बजेदेखि 8 बजेसम्म मात्र केप्स 98.3 एफएममा।

0: 98.3 FM, your companion.
1: Classic Hindi Pop Time at KIPS FM 98.3.

life-changing quotes. मानिसको सबैभन्दा असल साथी उसका दस औँला हुन्। यो भनाई हो रॉबर्ट कोलियरको।

0: सुन्दै किप्स एफएम 98.3 मेगाहर्ज योर कम्पानियन
1: किप्स टाइम चेक
2: अहिले दिउँसोको एक बजेको छ
3: किप्स यू कूल
4: किप्स यू अलाइव
5: किप्स यू एंटरटेन किप्स 98.3 FM, your companion, your companion, your companion.
2: KIPS 98.3 FM ma purva mechi dekhi pashchim mahakali samaka lobha

0: बिहीबार दिउँसो 3 बजे शनिबार साँझ 5 बजे
1: मात्र किप्स एफएम 98.3 मेगाहर्ट्ज मा
2: मेरो मन छैन बसमा तिमीलाई 10 दिन्छु 10 मा केलाई गरिराको प्रश्न फसे फसे फसे तिम्रो जवानीमा मस्त.
3: What's the secret to success?
4: Simple. Say yes to radio advertising.
3: Your brand, our voice. One message, thousands of listeners.
4: Radio advertising. Affordable, effective, and culturally close.
3: Say yes to radio advertising, where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
5: समय बितेको पत्तै हुँदैन, तर के तपाईको पैसा समयसँगै बढिरहेको छ? अब ढिलो नगर्नुहोस्, तपाईँ सुतेको बेलामा पनि तपाईँको पैसाले तपाईँका लागि काम गर्नेछ. मात्र 1000 रुपियाँबाट एसआइपी सुरु गर्नुहोस्. तपाईँको थोरै थोरै सेयर लगानीले भोलिको सपना पुरा गर्छ. न धेरै जान्नु पर्ने झन्झट, न बजारको उतार चढावको डर. एसआइपीमा थोरै लगानी, बजारको फाइदा र भविष्यमा राम्रो प्रतिफल. आजै अनलाइन मार्फत वा नजिकको माछा पुष्प बैङ्क वा क्यापिटलमा सम्पर्क गरी माछा पुष्प एसआइपी योजना सुरु गर्नुहोस्.
6: इन्जिनियर साहब, घर बनाउन खोज्दैछु, कुनै इटा राम्रो होला?
7: अरू होइन, ए एसी लाइट ब्रिक नै रोज्नुहोस्.
6: किन ए एसी लाइट ब्रिक नै?
7: यो हल्का मजबुत र ठुलो आकारको हुन्छ, जसले खर्च घटाउँछ, निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ. त्यति मात्र होइन, यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ.
6: वाह, मैले खोजेको जस्तो रहेछ.
7: स्ट्रङ, लाइट एन्ड स्मार्ट. एसी लाइट ब्रिक फ्याक्ट्री, मलिकु, धादिङ. फोन 01-591-3596-98-12-35-444.
1: मोटरसाइकल ब्याट्री इजी एक्सचेन्ज अफर.
8: तपाईँको पुरानो मोटरसाइकल ब्याट्रीहरू एक्सचेन्ज गरी नयाँ 48 महिनासम्म वारेन्टी भएका मेन्टेनेन्स फ्री मोटरसाइकल ब्याट्रीहरू लग्नुहोस्.
9: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर काठमाडौँ. फोन नम्बर 530-2678, 530-2678. लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स.
10: बाबु, पानीको बिल तिरिदे ल.
11: ल तिरिदे.
12: बाबु, बत्तीको बिल तिर्दे आज.
11: ल ल तिरिदे.
10: दादा, इन्टरनेटको पनि लास्ट दिनु है आज.
11: ल त्यो पनि तिर्दे.
10: तर सबै कुरा यति छिटै कसरी तिरिस?
11: किनकि मसँग हाम्रो पात्र छ.
12: हाम्रो पात्र त मसँग पनि छ, तर पेमेन्ट
11: कसरी? जोसँग हाम्रो पात्र छ उसले एकैछिनमा हाम्रो पेमा अकाउन्ट बनाउन मिल्छ, एकैछिनमा पैसा लोड गर्न मिल्छ, अनि सबै बिलहरू एकैछिनमा तिर्न मिल्छ. छैन त गजब. अब हाम्रो पात्र एपबाटै हाम्रो पेमा अकाउन्ट बनाउनुहोस् अनि गर्नुहोस् सम्पूर्ण भुक्तानी सजिलै.

0: the radio station that keeps you cool, alive and entertained. Keeps FM 98.3 MHz, your companion.
1: स्वस्थ जीवन सुखी जीवन हलेसी इंटरवेंशनल रेडियोलॉजी आईआर क्लिनिक सधैं तपाईसँग
2: अब शल्यक्रिय बिना पनि उपचार सम्भव छ हलेसी क्लिनिक नारायणटारमा आधुनिक इंटरवेंशनल रेडियोलॉजी सेवा उपलब्ध छ
3: कम दुखाई रगत नबग्ने छिटो र सुरक्षित उपचार नन इन्भेसिभ प्रविधि र उही दिन डिस्चार्ज बायोप्सी देखि ड्रेनेज सम्म न्यूड्युल देखि क्यान्सर सम्म उन्नत प्रविधिबाट उपचार
2: खुशीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस वेन पार्टिगर स्तन र थायराइडको निशुल्क स्क्रिनिङ मौकाको फाइदा उठाउनुहोस्
1: अनुभवी चिकित्सक विश्वसनीय सेवा र आधुनिक सुविधाको लागि सम्झनुहोस् हलेसी आईआर क्लिनिक नारायणटार काठमाडौँ तपाईँको स्वास्थ्यको सच्चा साथी
2: फोन नम्बर 4910511 4910511 98511709
4: अब आयो अति सुपथ मूल्यमा ट्याक्सी माइक्रोबस डेलिभरी भ्यान पिकअप बस तथा ट्रकका लागि ग्यारेन्टिड ब्याट्रीहरू न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स ब्याट्री सप कुलेश्वरबाट नयाँ ब्याट्री खरिद गर्नुहोस् र पाउनुहोस् हेभी डिस्काउन्ट जुनसुकै ब्रान्डका पुराना ब्याट्री एक्सचेन्ज सुविधा
5: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
6: ओए साथी हेर न क्या खतरा समाचार आइसक्यो बाफ्रे अब चाहिँ के हुने हो
7: खै खै के आयो त्यस्तो यत्तिकै पत्याइहाल्छ यो रोहन सामाजिक सञ्जालमा आउँदैन यत्तिकै पत्याउनु पर्छ त मिथ्या र भ्रामक सूचना हुनसक्छ यसै नातिन यस्तो त जसले नि लेखिहाल्छ नि
6: अरे मिथ्या भ्रामक भन्छ के हो यो भनेको चाहिँ
7: तिमीलाई थाहा थिएन
6: थाहा थिएन
7: सुन मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ खण्डित पार्छ निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ
6: ओहो त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है
7: हो नि भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ त्यसको स्रोत थाहा पाउनुपर्छ मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ बुझ्यौ
8: भ्रामक सूचना नफैलाऊ जिम्मेवार नागरिक बनाऊ
9: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौ
10: नेपाल सरकार विज्ञापन बोर्ड
11: यू क्यान डान्स
12: यू क्यान सिंग ऑल यू गॉट टू डू इज
13: जस्ट ट्यून इन
12: KIPS FM 98.3 MHz, your companion. The radio of new generation.

0: life-changing quotes. बहाना बाजीले आज सजिलो बनाउला तर भोलि गाह्रो बनाउँछ। अनुशासनले आज कठिन बनाउला तर भोलि सजिलो बनाउँछ।
1: Stay connected with your favorite station. Keeps FM 98.3 megahertz.
2: Join our community on Facebook for the latest updates and all the music you love.
1: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.
3: हामीलाई सुन्नुहोस् www.keepsfm.com मार्फत। Just tune in Radio Naya Generation Ko.
4: अब ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 एम्पियर 150 एम्पियर 200 एम्पियरका ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस् साथै तपाईँको इन्भर्टर युपिएसहरू मर्मत समारका लागि सम्झनुहोला
5: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
6: What's the secret to success?
2: Simple. Say yes to radio advertising.
6: Your brand, our voice. One message, thousands of listeners.
2: Radio advertising. Affordable, effective, and culturally close.
6: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
7: इन्टरनेट अब खोजे जस्तो रोजे जस्तो
8: 80 Mbps देखि

0: जानकारी को लागि आज सम्पर्क गर्नुहोस् फोन नम्बर 01-4235-888-980-1235-888।
1: केही नौलो
2: रोचक
1: अनि अचम्म लाग्ने तथ्यहरू किप्स 98.3 एफएम मा कार्यक्रम रेडियोमा रोचक रेडियोमा रोचक
2: हरेक सोमबार बिहान 7 बजेदेखि 8 बजेसम्म र बुधबार बेलुकी 8 देखि 9 बजेसम्म सुन्न नभुल्नुहोला मात्र किप्स 98.3 एफएम मा।

0: तपाईं सुन्दै हुनुहुन्छ किप्स एफएम 98.3 मेगाहर्ज योर कम्पानियन
1: किप्स टाइम चेक
2: अहिले दिउँसोको 2 बजेको छ
3: Keeps you cool.
4: Keeps you alive.
5: Keeps you entertained. Keeps 98.3 FM. Your companion. Your companion. Your companion.
6: Nepali Super Hits

0: बिहीबार दिउँसो 3 बजे शनिबार साँझ 5 बजे
1: मात्र किप्स एफएम 98.3 मेगाहर्ट्ज मा
2: मेरो मन छैन बसमा तिमलाई 10 दिन्छु 10 मा केलाई गरिराको प्रश्न फसे फसे तिम्रो जवानीमा
3: मस्त दिस इज किप्स 98.3 एफएम योर कम्पानियन
4: नेपाली सुपर हिट्स

0: Listen to your favorite classic English songs only on English Retro Numbers. English Retro Numbers every Monday 9 p.m. and Wednesday 9 a.m. Station Gibbs FM 98.3 MHz.
1: ए श्याम भाइ, त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ, किन हँ? तिमीलाई केही थाहा छ?
2: खोइ दिदी, ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे, के भएको हो कुन्नी?
1: त्यसो हो भने यसो गर्नु पर्ला भाइ, उपप्रमुखलाई भेटेर सोधौँ न त के भएको रहेछ।
2: ए दिदीले सही भन्नुभयो, उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाऊ न।
1: ए भाइ बहिनी हो, तिमीहरू के गर्दैछौ त्यहाँ?
2: यता आइजाऊ न, एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो।
1: कहाँ जाने दिदी, उपप्रमुखलाई भेट्न? नमस्कार उपप्रमुख ज्यू।
3: ओहो नमस्कार नमस्कार, सबैजना आउनु भएछ त, ल बसौँ बसौँ, कति कामले होला, आउँदै नआउने साथीहरूलाई पनि देख्छु त।
1: खासमा कुरा के हो भने उपप्रमुख ज्यू, हाम्रो गाउँपारीको बाटो बन्दै थियो, बन्दा बन्दै रोकिएछ, अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुन्यो। खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई।
3: ए त्यो पारीको बाटो बन्दै छ त, बनिहाल्छ नि, किन हतार गर्नु भा? हामी त बाटो बनाउनै भनेर त आएका हौ नि, हतार नगरौँ न साथीहरू, बन्छ।
2: रोकिएको पनि 5-6 महिना भइसक्यो, के भएको रहेछ भनेर जानकारी लिऊ भनेर उपप्रमुख ज्यू।
3: बाटो बन्छ, समयमै बन्छ, म अरू के भनौँ, हेर्नुहोस् अहिले अलि हतारमा छु, पछि कुरा गरौँ, अहिले चाहिँ म निस्केँ है।
2: अब यतिकै छोड्न हुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छाड्नु पर्छ।
1: अनि के गर्नु त अब, उहाँ त निस्किसक्नुभयो।
4: अब यसो गरौ दिदी, म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु, हेरौँ न के भएको रहेछ।
0: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो, तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण, सडक, धारा वा अन्य योजनाको निगरानी गरौँ, शंका लागे उजुरी गरौँ, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ, सचेत नागरिकको भूमिका निर्वाह गरौँ।
5: नेपाल सरकार विज्ञापन बोर्ड। अब ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 एम्पियर 150 एम्पियर 200 एम्पियर का ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा, तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा, तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस्, साथै तपाईँको इन्भर्टर युपिएसहरू मरमत समारका लागि सम्झनुहोला।
6: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर काठमाडौँ, फोन नम्बर 5302678 5302678, लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
7: What's the secret to success?
8: Simple. Say yes to radio advertising.
7: Your brand, our voice. One message, thousands of listeners.
8: Radio advertising. Affordable, effective, and culturally close.
7: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
9: कार्यक्रम कलियुग टाइम, कलियुग टाइम।
0: कलियुग टाइम्स एवरी डे 11 to 12 p.m.

0: पूर्व मेचीदेखि पश्चिम महाकाली सम्मका तपाईँ हाम्रो आफ्नै लोक कला र संस्कृति अब एकै थलोमा कार्यक्रम प्रत्येक दिन दिउँसो एक बजेदेखि दुई बजेसम्म मात्र किप्स एफएम 98.3 मेगाहर्जमा
1: किप्स 98.3 एफएम
2: नेपाली सुपर हिट्स

0: तपाईँ सुन्दै हुनुहुन्छ किप्स एफएम 98.3 मेगाहर्ज योर कम्पेनियन
1: किप्स टाइम चेक
2: अहिले दिउँसोको 3 बजेको छ
3: Keeps you cool.
4: Keeps you alive.
5: Keeps you entertained. Keeps 98.3 FM. Your companion. Your companion. Your companion.
6: साताभरि घटेका विश्वका प्रमुख गतिविधिहरूको कार्यक्रम Weekly World News. Weekly World News. Weekly World News.
7: हेलो नमस्कार तपाईँलाई स्वागत छ कार्यक्रम विकली वर्ल्ड न्युजमा किप्स अफ फ्याम 98.3 यो कम्पेनियन ट्युन इन गर्दै हुनुहुन्छ द रेडियो अफ न्यू जेनेरेसन द स्टेसन द अलवेज किप्स यु कुल किप्स यु अलाइभ किप्स यु इन कार्यक्रम विकली वर्ल्ड न्युजमा तपाईँले गत त घटेका विश्व घटनाहरू वर्ल्ड न्युजहरू सुन सक्नुहुन्छ साथमा नेपाली गीत सङ्गीत पनि इन्जोय गर्न सक्नुहुन्छ म निजोल छु तपाईँको साथमा र कार्यक्रमलाई तपाईँले वर्ल्ड वाइड सुन्नुको लागि किप्स एफएम डट कम हाम्रो पात्रो एप प्रयोग गर्न सक्नुहुन्छ फलो गर्नुहोला हामीलाई इन्स्टाग्राम फेसबुक अनि टिकटकमा आइडी रहेको छ किप्स एफएम 98.3 मेगाहर्ज अहिले पनि चाहिँ हामी लाग्दैछौँ पहिलो साङ्गीतिक कोसेलीतर्फ गीत रहेको छ आशिष अविरल अनि अस्मिता अधिकारीको आवाज भनेको गीत केटी फस्यो

श्रोता मित्र, कार्यक्रम विकली बोलन्समा पहिलो न्यूजतर्फ लान चाहन्छु। न्यूज रहेको छ, इरान युद्धले विश्वव्यापी खाद्य संकटको खतरा। संयुक्त राष्ट्र संघ FAO का प्रमुख अर्थशास्त्री म्याक्सिमो टोरेरोले विश्व ठूलो खाद्य संकटतर्फ गइरहेको चेतावनी दिएका छन्। उनले हर्मुज जलमार्ग बन्द हुँदा मल आपूर्तिमा गम्भीर असर परेको बताए। युद्ध सुरु भएदेखि मल आपूर्ति लगभग बन्द भएको छ, जसले गर्दा मूल्य र अभाव बढेको छ। यसले कृषिमा असर पार्नेछ र बाली उत्पादनमा 30% गिरावट आउन सक्ने अनुमान छ। यसले खाद्यान्नको मूल्यमा वृद्धि हुन सक्छ। एसियामा रोप्ने मौसम बितिसकेकाले स्थिति बिग्रिँदै गइरहेको टोरेरोले बताएको अल जजिराले जनाएको छ। हजुर, कार्यक्रम विकली वर्ल्ड न्यूजमा अर्को गीततर्फ लाग्छौँ र गीत रहेको छ, तिमी जस्तै हो बाई अल्मोडा एन्ड अप्सरा घिमिरे।

हजुर श्रोता मित्र, कार्यक्रम विकली वर्ल्ड न्यूजमा नेक्स्ट न्यूज तर्फ लागौं। शीर्षक रहेको छ, भारतमा 15 अर्ब डलरको एआई हब निर्माण गर्दै गुगल। अपुरा न्यूज विकली वर्ल्ड न्यूजमा, भारतलाई विश्वकै प्रविधि केन्द्र बनाउने लक्ष्यका साथ अमेरिकी टेक जायन्ट गुगलले विशाखापट्टनममा आफ्नो सबैभन्दा ठूलो आर्टिफिसियल इन्टेलिजेन्स एआई हबको निर्माण कार्य शुरू गरेको छ। संयुक्त राज्य अमेरिका बाहिरको यो सबैभन्दा ठूलो एआई पूर्वाधार परियोजना हो, जसले भारतको डिजिटल अर्थतन्त्रमा 15 अर्ब डलरको वैदेशिक लगानी भित्र्याएको छ। एक विशेष समारोह बीच महत्वाकांक्षी डाटा सेन्टर हबको शिलान्यास गरिएको हो, जसले आन्ध्र प्रदेशलाई विश्वव्यापी एआई इकोसिस्टमको एक प्रमुख केन्द्रको रूपमा स्थापित गर्नेछ। यो परियोजना अडानी कनेक्ट र एयरटेल जस्ता प्रमुख भारतीय कम्पनीहरूको साझेदारीमा विकसित भइरहेको छ। धेरै वर्ष लगाएर सम्पन्न हुने यस हबमा गिगावाट स्केलको कम्प्युटिङ क्षमता रहनेछ। यसले ठूला स्तरका एआई मोडलहरूको तालिम र व्यावसायिक प्रयोगका लागि आवश्यक पर्ने उच्च क्षमताको शक्ति प्रदान गर्नेछ। यस परियोजनाले केवल प्रविधि मात्र नभई स्थानीय स्तरमा ठूलो संख्यामा रोजगारी सिर्जना गर्ने र क्षेत्रीय आर्थिक विकासमा आमूल परिवर्तन ल्याउने अपेक्षा गरिएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन्। गुगलले केन्द्रलाई वातावरण मैत्री बनाउन नवकरणीय ऊर्जा र ऊर्जा भण्डारण प्रणालीमा आधारित ग्रीन डेटा सेन्टरको अवधारणा अप्नाएको छ। विश्वभर एआईमा प्रतिस्पर्धा बढ़िरहेका बेला गुगलको यो कदमले भारतलाई प्रविधि क्षेत्रको पावर हाउस बनाउन महत्वपूर्ण भूमिका खेल्ने विज्ञहरूको विश्लेषण छ। कार्यक्रममा अब हामी अर्को गीततर्फ लाग्छौं। गीत रहेको छ मैच्याङ बाई बी 8।

0: भाषाया न्यायपुसी चौमेत
1: सुथेया 6:30 से 7 बजे तक स्टेशन किप्स एफएम 98.3 मेगाहर्ट्ज
2: समय बितेको पत्तै हुँदैन तर के तपाईको पैसा समयसँगै बढिरहेको छ अब ढिलो नगर्नुहोस् तपाई सुतेको बेलामा पनि तपाईको पैसाले तपाईका लागि काम गर्नेछ मात्र 1,000 रुपैयाँबाट एसआईपी सुरु गर्नुहोस् तपाईको थोरै थोरै शेयर लगानीले भोलिको सपना पूरा गर्छ न धेरै जान्न पर्ने झन्झट न बजारको उतार चढावको डर एसआईपी मा थोरै लगानी बजारको फाइदा र भविष्यमा राम्रो प्रतिफल आजै अनलाइन मार्फत वा नजिकको माछा पुस्र बैंक वा क्यापिटल मा सम्पर्क गरी माछा पुस्र एसआईपी योजना सुरु गर्नुहोस्
3: इन्जिनियर साहब घर बनाउन खोज्दैछु कुनै एटा राम्रो होला
4: अरु होइन ए एसी लाइट ब्रिक नै रोज्नुस्
3: किन ए एसी लाइट ब्रिक नै
4: यो हल्का मजबूत र ठूलो आकारको हुन्छ जसले खर्च घटाउँछ निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ त्यति मात्र होइन यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ
3: वाह मैले खोजेको जस्तो रहेछ
4: स्ट्रङ लाइट एन्ड स्मार्ट ए एसी लाइट ब्रिक फ्याक्ट्री मलिकु धादिङ फोन 01-591-3596-98-012-35-444
5: Does your computer UPS has no more backup time as before? Are you looking for battery replacement for your computer UPS? If yes, Battery Shop, New Kathmandu Electric Electronics has a solution for your problem. Protect your computer and hard disk drive from frequent power cuts with reliable, sealed, maintenance-free, long-life, SMF batteries. Also, we do exchange with your old batteries. Battery Shop, New Kathmandu Electric Electronics, Kulishwar, Kathmandu. Contact number 530-2678, 530-2678. 2678
6: लुगा लगाऊ गाडी चढ्ने ठाउँसम्म जाऊ गाडी चढ अस्पताल पुगेर पुर्जी काट लाइन लाग कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ उफ
7: के भो बोलादै के गुनगुनाइरहेको
6: हैन बुढीलाई डाक्टरकोमा लानु पर्ने कति समय लाग्छ भनेर यसो हिसाब गरेको
7: हेत तेरी अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त अब त सिधै हाम्रो पात्रो खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु
6: यति सजिलै
7: अनि त अब हाम्रो पात्रो एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ न पैसा लाग्छ धेरै न समय जान्छ खेरै
8: अब न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा गाडीहरूका ब्याट्रीहरूको सजिलै एक्सचेन्ज अफर तपाईँको कार भ्यान एसयुभी तथा बाइकको पुरानो ब्याट्रीको अधिकतम रिसेल दामको साथ नयाँ ग्यारेन्टिड ब्याट्रीहरू लग्नुहोस्
9: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 530-2678 530-2678 लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
10: What's the secret to success?
11: Simple. Say yes to radio advertising.
10: Your brand, our voice. One message, thousands of listeners.
11: Radio advertising. Affordable, effective, and culturally close.
10: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
12: क्लासिक हिंदी पॉप टाइम
13: चलने लगी है हवाएं सागर भी लहराए
12: क्लासिक हिंदी पॉप टाइम एट किप्स एफएम 98.3

0: It's 98.3 FM, your companion.
1: साताभरि घटेका विश्वका प्रमुख गतिविधिहरूको कार्यक्रम Weekly World News. Weekly World News. Weekly World News.
2: पहिलो व्यापारिक विश्रामपछि फेरि पनि स्वागत गर्न चाहन्छु स्टेशन किप्स अफ फ्याम 98.3 यो कम्पेनियनमा द रेडियो अफ न्यू जेनेरेसन द स्टेसन द अलवेज किप्स यु कुल किप्स यु अलाइभ किप्स यु एन्टरटेन कार्यक्रम विकली वर्ल्ड न्युजमा गत हप्ता घटेका विश्व घटनाहरू वर्ल्ड न्युजहरू सुन सक्नुहुन्छ साथमा नेपाली गीत सङ्गीतहरू पनि इन्जोय गर्न सक्नुहुन्छ र म निजल छु तपाईँको साथमा अहिले भने चाहिँ हामी लाग्दैछौँ अर्को न्युजतर्फ न्युज रहेको छ उत्तर कोरियाद्वारा दक्षिण कोरियासँगको एकीकरण खारेज दक्षिण कोरियासँगको सम्बन्धलाई थप टकरापूर्ण दिशातर्फ मोड्दै उत्तर कोरियाले आफ्नो संविधानबाट एकीकरण सम्बन्धी सबै उल्लेख हटाएको छ सार्वजनिक गरिएको नयाँ संवैधानिक कागजातले प्योङयाङले अब सियोलसँग मेलमिलाप भन्दा टकरावलाई प्राथमिकता दिएको स्पष्ट संकेत दिएको छ दक्षिण कोरियाको एकीकरण मन्त्रालयमा आयोजित पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरिएको संविधानको संशोधित संस्करणमा पहिले उल्लेख गरिएको मातृभूमिको एकीकरण गर्ने लक्ष्य सम्बन्धी प्रावधान पूर्ण रूपमा हटाइएको छ यस्तै उत्तर कोरियाको दीर्घकालीन नीतिमा महत्वपूर्ण परिवर्तन आएको देखाएको छ यो निर्णय उत्तर कोरियाली नेता किम जोन उनले केही समय अघि दक्षिण कोरियालाई सबैभन्दा शत्रुतापूर्ण राज्यका रूपमा चित्रित गरेपछि आएको हो मार्च महिनामा गरिएको नीतिगत सम्बोधनमा उनले सियोलप्रति कडा र आक्रामक धारणा प्रस्तुत गरेका थिए नयाँ संविधानमा उत्तर कोरियाको भौगोलिक सीमाबारे पनि स्पष्ट उल्लेख गरिएको छ कागजातले चीन र रूससँग जोडिएको उत्तरी सीमा र दक्षिणतर्फ गणतन्त्र कोरियासम्मको क्षेत्रलाई आफ्नो सीमाको रूपमा परिभाषित गरेको छ साथै आफ्नो भूभागमा कुनै पनि प्रकारको अतिक्रमण अस्वीकार्य हुने स्पष्ट चेतावनी समेत दिएको छ यता दक्षिण कोरियाले भने संवादको ढोका खुला राखेको संकेत दिएको छ राष्ट्रपति ली जे म्युङले कुनै पनि पूर्व शर्त बिना वार्ताका लागि आह्वान गर्दै दुई देशबीच शान्ति र सहकार्य सम्भव रहेको धारणा व्यक्त गरे उहाँका अनुसार कोरियाली प्रायद्वीपमा स्थायित्व कायम गर्न संवाद नै प्रमुख माध्यम हुन सक्छ तर प्योङयाङले सियोलको यस पहलप्रति कुनै औपचारिक प्रतिक्रिया दिएको छैन उल्टै उत्तर कोरियाले दक्षिणलाई बारम्बार आफ्नो सबैभन्दा शत्रुतापूर्ण प्रतिद्वन्दीका रूपमा चित्रण गर्दै आएको छ यसबीच प्योङयाङले आफ्नो आणविक शक्ति थप सुदृढ गर्ने प्रतिबद्धता दोहोऱ्याएको छ अप्रेल महिनामा मात्र 4 क्षेप्यास्त्र परीक्षण गरिएको छ यो पछिल्ला 2 बढी अवधिमा एकै महिनामा गरिएको सबैभन्दा ठूलो परीक्षण श्रृङ्खला मानिएको छ क्षेत्रीय शक्ति सन्तुलनमा थप जटिलता थप्दै उत्तर कोरिया पछिल्लो समय रुससँग पनि नजिकिएको छ युक्रेन युद्धमा समर्थन जनाउँदै उसले सेना र तोपखाना पठाएको बताएको छ जसले अन्तर्राष्ट्रिय राजनीतिक सीमाकरणमा नयाँ बहस सिर्जना गरेको छ कार्यक्रम विकली वर्ल्ड न्युजमा अर्को गीततर्फ लाग्छौं र गीत पनि रहेको छ उपहार

हजुर श्रोता मित्र, कार्यक्रम विकली वर्ल्डमा नेक्स्ट न्यूज तर्फ लागौ। न्यूज रहेको छ WHO द्वारा दोस्रो हान्टा भाइरस संक्रमणको पुष्टि। पुरा न्यूज विकली वर्ल्ड न्यूजमा, विश्व स्वास्थ्य संगठन WHO ले एटलान्टिक महासागरको क्रुज जहाजमा हान्टा भाइरस संक्रमणको दोस्रो संक्रमण पुष्टि भएको क्रुज जहाज अपरेटर ओसन वाइड एक्सपिडिसनले विज्ञप्ति मार्फत जनाएको छ। एकजना महिला यात्रीमा पहिलो संक्रमण पुष्टि भएको जनाउँदै उसले संक्रमित महिलाको अप्रेल 27 मृत्यु भइसकेको उल्लेख गरेको छ। एक दम्पति र एकजना जर्मन नागरिकका साथै दुई चालक दलका सदस्य बिरामी परेपछि संक्रमणको आशंकामा उनीहरू सहित करिब 150 यात्रुहरू जहाजमै रहेको जनाइएको छ। हालै पुष्टि भएको हान्टा भाइरस संक्रमित यात्री बेलायती नागरिक रहेको र हाल जहाजबाट निकाली दक्षिण अफ्रिकाको जोनसबर्गमा स्वास्थ्य उपचार भइरहेको जनाइएको छ। जहाजमा रहेका दुईजना चालक दलका सदस्यहरूमा तीव्र श्वास प्रश्वास लगायतका लक्षणहरू देखा परेकाले दुवैलाई तत्काल चिकित्सा सेवा आवश्यक रहेको विज्ञप्तिमा उल्लेख छ। हाल संक्रमणको लक्षण भएका अन्य व्यक्तिहरू पहिचानका लागि स्वास्थ्य परीक्षण गरिरहेको बताइएको छ। हान्टा भाइरसहरू एउटा भाइरसहरूको समूह हो जसले मानिसहरूमा गम्भीर रोग निम्त्याउन सक्ने WHO जनाएको छ। संक्रमण सामान्यतः संक्रमितहरूको पिसाब तथा थुकको सम्पर्कबाट एक मानवदेखि अर्को मानवमा सर्ने जनाएको छ। कार्यक्रम विकली वर्ल्डमा अर्को गीततर्फ लाग्छौ र गीत भनिरहेको छ, पूरा भयो सपना मेरो फ्रम द मुभी फर्न सकिन।

0: यो हो किप्स 98.3 FM तपाईं सँगको सहयात्रा
1: Epson M series printers primarily for crisp quality black and white prints at a cost of 25 paise per page up to 8000 pages with initial ink consuming just 12 watts of power 45 times lesser than laser printers and a 1-year warranty or 50,000 prints
2: printers don't come better these days for your office backup mercantile office systems darbar marg
3: New Kathmandu Electric Electronics Ekai Chhanamuni UPS Inverter Solar Uplabdha Yes Power Supply Solution House Ma Tapaiko Ghar Office Ka Lagi Upyukta Certified Saman Haru Uplabdha Garaincha Solar Host Wa Hybrid System Best Price Deal Ra Consultation Ko Lagi Ek Bishwasilo Naam
4: Samparka Battery Shop New Kathmandu Electric Electronics Kuleshwar Kathmandu Phone Number 530-2678 530-2678 Location ko lagi Google garnu hos Battery Shop New Kathmandu Electric Electronics
5: इन्टरनेट अब खोजे जस्तो रोजे जस्तो
6: 80 Mbps देखि 300 Mbps सम्म गाउँ देखि शहर सुबिसु इन्टरनेट को लहर आजै सम्पर्क गर्नु होस् र खोजे जस्तै स्पीड पाउनु होस्
5: सुबिसु फास्ट भरपर्दो र सधैं अन थप जानकारीको लागि आजै सम्पर्क गर्नु होस् फोन नम्बर 01-4235-888-980-1235-888
7: किन आँखा मिचेकुमिचे गरेको
8: हेर्न अचानक मेरो आँखाले अक्षर फोटो भिडियो सबै मधुरो देख्न थाल्यो भने
7: धेरै समय मोबाइल चलाइसि के
8: हो ओ भने यो मोबाइल धेरै हेरेपछि सारै आँखा दुख्छ
7: ओहो यो त सेलफोन अन्धोपन हो जस्तो छ राति कोल्टे सुतेर एउटै आँखाले मात्र फोन हेर्दा लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे
8: ए त्यसो भए जोगिन के गर्ने त
7: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन् पहिलो कुरा सकेसम्म मोबाइल कम हेर्ने हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने बत्ती बालेर हेर्ने मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने हरेक 20 मिनटमा फोन हेर्न छोड्ने कम्तीमा 20 सेकेन्ड अनि पर पर हेर्ने टाढा 20 फिट जति बुझिस्
8: बुझेँ
7: यसलाई 20-20-20 को नियम भन्छन् मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने फोन करिब 18 इन्च टाढाबाट हेर्ने दुवै आँखा प्रयोग गर्ने नियमित आँखा जाँच गरिरहने घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ
9: मोबाइल हेर्दा ध्यान दिउँ आँखालाई बचाउँ
10: नेपाल सरकार विज्ञापन बोर्ड
11: You can dance.
12: You can sing. All you gotta do is
13: just tune in.
12: KIPS FM 98.3 MHz, your companion. The radio of new generation.
14: Stay connected with your favorite station, KIPS FM 98.3 MHz.
15: Join our community on Facebook for the latest updates and all the music you love.
14: And don't stop there. Follow us on Instagram and TikTok too. Search KIPS FM 98.3 MHz and hit that follow button today.

0: and Bali Bob. Flashback. Every Sunday and Tuesday 10 p.m., Thursday 9 a.m., and Saturday 5 p.m.
1: Your home gives 98.3 FM. तपाईं सँगको सहयात्रा
2: साताभरि घटेका विश्वका प्रमुख गतिविधिहरूको कार्यक्रम वीकली वर्ल्ड न्यूज वीकली वर्ल्ड न्यूज वीकली वर्ल्ड न्यूज
3: श्रोता मित्र विकली वर्ल्ड न्यूज सुन्दै हुनुहुन्छ। विकली वर्ल्ड न्यूज मा दोस्रो अनि अन्तिम व्यापारिक विश्रामपछि फेरि पनि स्वागत हुन चाहन्छु। म निजल छु तपाईँको साथमा। कार्यक्रम तपाईँले सुन सक्नुहुन्छ हरेक आइतबार बिहानको 7 बजे, सोमबार बेलुकी 8 बजे र मंगलबार दिउँसोको 3 बजे। कार्यक्रममा तपाईँले गत हप्ता घटेका विश्व घटनाहरू वर्ल्ड न्यूजहरू सुन सक्नुहुन्छ र म निजल छु तपाईँको साथमा। अहिले पनि हामी लाग्दैछौँ अर्को न्यूजतर्फ। न्यूज भनिरहेको छ, हत्या र कुको डरमा पुटिनको सुरक्षामा कडाई। रुसले राष्ट्रपति भ्लाडिमिर पुटिनको व्यक्तिगत सुरक्षामा उल्लेखनीय रूपमा कडाई गरेको एक युरोपेली गुप्तचर एजेन्सीको रिपोर्टले देखाएको छ। उच्च रुसी सैन्य अधिकारीहरूको हत्या हुँदै गएको र सम्भावित कुको डर बढिरहेका कारण यस्तो कडा सुरक्षा व्यवस्था अपनाइएको बताइएको हो। रिपोर्टका अनुसार पुटिनसँग नजिकमा रहेर काम गर्ने कुक, अंगरक्षक र फोटोग्राफर लगायत कर्मचारीहरूलाई सार्वजनिक यातायात प्रयोग गर्न निषेध गरिएको छ। उनलाई भेट्न आउने व्यक्तिहरूलाई 2 चरणमा कडाईका साथ जाँच गरिन्छ भने नजिकका कर्मचारीहरूले इन्टरनेट नभएका फोन मात्र प्रयोग गर्न पाउने व्यवस्था गरिएको छ। केही कर्मचारीहरूको घरैमा निगरानी प्रणाली जडान गरिएको पनि उल्लेख गरिएको छ। गत डिसेम्बरमा एक उच्च सैनिक अधिकारीको हत्या भएपछि रुसको सुरक्षा संयन्त्रभित्रै मतभेद बढेको र त्यसपछि यी उपायहरू अझ कडाईका साथ लागू गरिएको जनाएको छ। यस्तै रुसमा विशेष गरी आर्थिक समस्या, बढ्दो असन्तुष्टि र युक्रेनमा आक्रमणका कारण देखाइएका सैन्य चुनौतीहरूको पृष्ठभूमिमा असहजता र असुरक्षाको भावना बढ्दै गएको संकेत गर्छ। पुटिनले भ्रमण गर्ने स्थानहरूको संख्या निकै घटाइएको पनि रिपोर्टले उल्लेख गरेको छ। उनी र उनको परिवारले मस्को क्षेत्रका नियमित आवास तथा भाल्डाईमा रहेको निजी ग्रीष्मकालीन निवासमा जान छोडेका छन्। सन् 2025 नियमित रूपमा सैन्य स्थलहरूको भ्रमण गर्ने पुटिनले यो वर्ष हालसम्म कुनै पनि सैन्य स्थल भ्रमण गरेका छैनन्। यसबीच सरकारले पुटिनको सार्वजनिक उपस्थितिलाई कायम राख्न पूर्व रेकर्ड गरिएका तस्विर र भिडियोहरू सार्वजनिक गर्ने गरेको रिपोर्टमा उल्लेख छ। साथै सन् 2022 सुरु भएको युक्रेनमा आक्रमणपछि पुटिनले समय विशेष गरी क्रास्नोडर क्षेत्रको सुरक्षित बंकरहरूमा बिताउने गरेको जनाएको छ। हजुर, विकली वर्ल्ड न्यूजमा अब हामी अर्को गीततर्फ लाग्छौँ र गीत रहेको छ मायाको भाषा फ्रम द मुभी कबड्डी 4।

0: साँच्चै गर्न पर्छ भाइलाई
1: गर्छु नि साला जान हाजिर छ त्यसको लागि अचार गर्छ खाना मायाले दे
2: खाना
1: मायाले दिँदैछु भन्दैछु ल

कार्यक्रम विकली वर्ल्ड सुन्दै हुनुहुन्छ र विकली वर्ल्डमा अर्को न्यूजतर्फ लागु न्यूज रहेको छ। पश्चिम एसियाका आफ्ना सहयोगीहरूलाई 8.6 अर्ब डलरको हतियार बेच्दै अमेरिका। संयुक्त राज्य अमेरिकाले इरान विरुद्ध जारी अमेरिका इजरायल युद्धका बीच मध्य पूर्वका आफ्ना सहयोगी राष्ट्रहरूलाई 8.6 अर्ब अमेरिकी डलर बराबरको हतियार बिक्री स्वीकृत गरेको छ। अमेरिकी विदेश मन्त्री मार्को रुबियोले आपतकालीन अवस्थाको हवाला दिँदै यो सम्झौता अमेरिकी कंग्रेसको पूर्व समीक्षा बिना नै द्रुत प्रक्रिया मार्फत अघि बढाएका हुन्। फेब्रुअरीको अन्त्यदेखि सुरु भएको युद्ध यता इजरायल र खाडी राष्ट्रहरूले इरानबाट निरन्तर क्षेपयास्त्र तथा ड्रोन आक्रमणको सामना गरिरहेका छन्। ती आक्रमणका कारण उनीहरूको अमेरिकी हतियार भण्डारण तीव्र रूपमा घट्दै गएको छ भने वायु रक्षा प्रणालीमा पनि उल्लेखनीय दबाव परेको छ। नयाँ स्वीकृति अनुसार इजरायललाई 992 मिलियन डलर बराबरको उन्नत एडभान्स प्रिसिजन किल वेपन सिस्टम APKWS र सम्बन्धित उपकरण उपलब्ध गराइनेछ। कुवेतले भने करिब 2.5 अर्ब डलर बराबरको ब्याटल कमान्ड सिस्टम खरिद गर्नेछ। यसै गरी कतारलाई करिब 5 अर्ब डलर खर्चेर APKWS खरिद गर्न तथा प्याट्रियट वायु तथा क्षेप्यास्त्र रक्षा प्रणाली पुनः भर्न अनुमति दिएको छ। संयुक्त अरब इमिरेट्स UAEलाई पनि 148 मिलियन डलरमा APKWS खरिद गर्न स्वीकृति प्रदान गरिएको छ। शुक्रबार सार्वजनिक गरिएका सूचनामा अमेरिकी विदेश मन्त्रालयले यी बिक्रीलाई संयुक्त राज्य अमेरिकाको राष्ट्रिय सुरक्षाको हितमा आवश्यक आपतकालीन कदम भन्दै औचित्य पुष्टि गरेको छ। यस क्रममा आर्म्स एक्सपोर्ट कन्ट्रोल एक्ट अन्तर्गत हुने कंग्रेसको नियमित समीक्षा प्रक्रिया बाइपास गरिएको छ। प्याट्रियट प्रणाली आउने क्षेपयास्त्रलाई बीचैमा अवरोध गर्न प्रयोग गरिन्छ र यो अमेरिकी सेनाको सबैभन्दा उन्नत रक्षा प्रणाली मध्ये एक मानिन्छ। APKWS प्रणालीको निर्देशन विहीन रकेटलाई सटीक लक्ष्यभेदी हतियारमा रूपान्तरण गर्न सक्षम बनाउँछ। अमेरिकी विदेश मन्त्रालयका अनुसार कुवेतले खरिद गर्ने ब्याटल कमान्ड सिस्टमले रडार मार्फत वायु निगरानी तथा प्रतिरक्षा क्षमतामा उल्लेखनीय सुधार ल्याउनेछ। यसअघि गत मार्चमा पनि अमेरिकाले UAE, कुवेत र जोर्डनका लागि 16.5 अर्ब डलर बराबरको छुट्टै हतियार बिक्री स्वीकृत गरिसकेको थियो। ती सम्झौतामा UAEका लागि ड्रोन क्षेपयास्त्र रडार प्रणाली र F-16 लडाकु विमान तथा कुवेतका लागि वायु तथा क्षेपयास्त्र रक्षा रडार प्रणाली समावेश थिए। यता इरान विरुद्धको युद्धमा अमेरिकी हतियारको उच्च प्रयोगले ताइवान सम्बन्धी सम्भावित द्वन्द्वमा चीनसँग जुझ्ने अमेरिकाको क्षमतामाथि प्रश्न उठ्न थालेका छन्। ताइवानलाई बेजिङले आफ्नो भूभागको रूपमा दावी गर्दै आएको छ। गत महिना सेन्टर फर स्ट्राटेजिक एन्ड इन्टरनेसनल स्टडिजले सार्वजनिक गरेको प्रतिवेदनले इरान विरुद्धको युद्धका लागि अमेरिकासँग पर्याप्त हतियार भण्डार रहेको निष्कर्ष निकाले पनि चीन जस्तो शक्तिशाली प्रतिद्वन्दी सामना गर्न थप तयारी आवश्यक पर्ने उल्लेख गरेको छ। प्रतिवेदनमा भनिएको छ, युद्ध अघिदेखि नै हतियार भण्डार पर्याप्त थिएनन्। हालको स्तरले भविष्यमा कुनै ठूला द्वन्द्व उत्पन्न भए अमेरिकी सैन्य कारवाही सीमित हुन सक्छ। कार्यक्रम विकली वर्ल्डमा अब हामी अर्को गीततर्फ लाग्छौं र गीत भनिरहेको छ कर्ण राजगिरीको आवाजमा च्याप्पै समायो।

हजुर श्रोता मित्र, कार्यक्रम विकली वर्ल्ड न्युज सुन्दै हुनुहुन्छ। विकली वर्ल्ड न्युजमा आज मसँग रहेका सम्पूर्ण न्युजहरू सकिसकेका छन्। तपाईँलाई कार्यक्रम कस्तो लाग्यो, सल्लाह सुझाव प्लिज दिनुहोला। फेसबुक पेज रहेको छ हाम्रो किप्स एफएम 98.3 MHz, यस्तै हामीलाई टिकटक इन्स्टाग्राममा पनि भेट्न सक्नुहुन्छ यही आइडीबाट। यति भन्दै नेक्स्ट विक आउने बाचाको साथमा म निजल पनि बिदा हुन चाहन्छु। नमस्कार, ठिकै बाबा, सुन्दै गर्नुहोला किप्स एफएम 98.3 यो कम्पेनियन।

life-changing quotes. भगवानसँग तपाईका लागि ठूला योजनाहरू छन्। विश्वास राख्नुहोस्।

0: Morning Tea Time Hits प्रत्येक बुधवार बिहान 7 बजे Kips FM 98.3 MHz मा
1: What's the secret to success?
2: Simple. Say yes to radio advertising.
1: Your brand, our voice. One message, thousands of listeners.
2: Radio advertising. Affordable, effective, and culturally close.
1: Say yes to radio advertising where every word makes an impact. Kips FM 98.3 MHz. Contact 567-3114. 567-3114.
3: Motorcycle battery easy exchange offer.
4: तपाईको पुरानो मोटरसाइकल ब्याट्रीहरू एक्सचेन्ज गरी नयाँ 48 महिनासम्म वारेन्टी भएका मेन्टेनेन्स फ्री मोटरसाइकल ब्याट्रीहरू लग्नुहोस्
5: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
6: हामीलाई सुन्नुहोस् www.kipsfm.com मार्फत जस्ट ट्युन इन रेडियो नयाँ जेनेरेसनको

0: अब नेपाल भरि 14,000 भन्दा बढी हटस्पटहरुमा फ्री इन्टरनेटको मजा लिनुहोस्।
1: अब लाइफ इज अलवेज अन जहाँ पनि खुरु खुरु
0: कनेक्ट टु माई वर्ल्ड लिंक एन्ड अलवेज स्टे कनेक्टेड व्हेयरएवर यु आर।
2: पूर्व मेचीदेखि पश्चिम महाकाली सम्मका तपाई हाम्रो आफ्नै लोक कला र संस्कृति अब एकै थलोमा कार्यक्रम
3: भन्ज्याङ चौतारी
2: प्रत्येक दिन दिउँसो 1 बजेदेखि 2 बजेसम्म मात्र किप्स एफएम 98.3 मेगाहर्जमा।
4: Enjoy the cover version of your favorite songs. Cover Mania at 98.3. Cover Mania at 98.3.
5: Every Monday 5 p.m. and Friday 8 p.m.
6: The weekly countdown show of top 10 English numbers. With exclusive segments, classic choice, info house, fresh hits and many more. Tune into Weekly 10.
7: Time, Sunday 7 p.m., Monday 9 a.m. and Thursday 2 p.m.
6: on KIPS 98.3 FM.

0: Bollywood Golden Hits. Every Monday and Friday, 10 p.m. Sunday and Tuesday, 4 p.m.
1: Hey, bachna, ae haseeno, lo main aa gaya.
2: स्वस्थ जीवन सुखी जीवन हलेसी क्लिनिक सधैं तपाईंसँग 15 वर्ष भन्दा बढी अनुभवी विशेषज्ञ डाक्टरहरू र उच्च स्तरीय जाँच र उपचार एउटै ठाउँमा
0: साथै अनुभवी चिकित्सकसँग अल्ट्रासाउन्ड सेवा महिला स्वास्थ्य निसन्तानपन स्त्रीरोग समस्या समाधान सेवा
3: सोमबारदेखि शुक्रबार बिहान 7-9 बजे र बेलुका 5-7 बजे अल्ट्रासाउन्ड र ओपिडी सेवा
0: खुशीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस भेन पाठेघर स्तन र थायराइडको निशुल्क स्क्रिनिङ मौकाको फाइदा उठाउनुहोस्
2: हलेसी क्लिनिक नारायण तार काठमाडौँ तपाईँको स्वास्थ्यको सच्चा साथी
0: फोन नम्बर 4910511 4910511 9851178 5119850939 9851178 5119850939
4: Stay connected with your favorite station keeps FM 98.3 megahertz.
5: Join our community on Facebook for the latest updates and all the music you love.
4: And don't stop there, follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.
6: Does your computer UPS has no more backup time as before? Are you looking for battery replacement for your computer UPS? If yes, Battery Shop, New Kathmandu Electric Electronics has a solution for your problem. Protect your computer and hard disk drive from frequent power cuts with reliable sealed maintenance-free, long-life, SMF batteries. Also, we do exchange with your old batteries. Battery Shop, New Kathmandu Electric Electronics, Kulishwar, Kathmandu. Contact number 530-2678. 530-2678
0: इन्टरनेट अब खोजे जस्तो रोजे जस्तो
3: 80 Mbps देखि 300 Mbps सम्म गाउँ देखि शहर सुबिसु इन्टरनेटको लहर आजै सम्पर्क गर्नुहोस् र खोजे जस्तै स्पीड पाउनुहोस्
0: सुबिसु फास्ट भरपर्दो र सधै अन थप जानकारीको लागि आजै सम्पर्क गर्नुहोस् फोन नम्बर 01-4235-888-980-1235-888
7: You can dance.
8: You can sing. All you gotta do is
9: just tune in.
8: Kips FM 98.3 MHz, your companion. The radio of new generation.
10: What's the secret to success?
5: Simple. Say yes to radio advertising.
10: Your brand, our voice. One message, thousands of listeners.
5: Radio advertising. Affordable, effective, and culturally close.
10: Say yes to radio advertising, where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
11: Motorcycle battery, easy exchange offer.
3: तपाईको पुरानो मोटरसाइकल ब्याट्रीहरू एक्सचेन्ज गरी नयाँ 48 महिनासम्म वारेन्टी भएका मेन्टेनेन्स फ्री मोटरसाइकल ब्याट्रीहरू लग्नुहोस्
12: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 530-2678 530-2678 लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
13: KIPS FM 98.3 MHz presents Top 20 Bollywood Countdown Show.
14: Every Saturday 10 a.m., Monday 6 p.m. and Friday 2 p.m.
15: पूर्व मेचीदेखि पश्चिम महाकाली सम्मका तपाईं हाम्रो आफ्नै लोक कला र संस्कृति अब एकै थलोमा कार्यक्रम
16: भञ्जाङ चौतारी
15: प्रत्येक दिन दिउँसो 1 बजेदेखि 2 बजेसम्म मात्र किप्स एफएम 98.3 मेगाहर्जमा
17: यो हो किप्स एफएम 98.3 मेगाहर्ट्ज
18: बॉलीवुड गोल्डन

0: तीस वर्षदेखि इन्टरनेटको स्पिडमा मात्र होइन प्रविधि सुविधा सृजनशीलतामा पनि सधैँ छिटो वर्ल्डलिङ्क मनसँग जोडिएको तार तपाईँलाई पनि व्यक्त गर्दछ आभार छिटो भनेकै वर्ल्डलिङ्क।
1: अब ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 एम्पियर 150 एम्पियर 200 एम्पियर का ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा। तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस्। साथै तपाईँको इन्भर्टर युपिएसहरू मर्मत समारका लागि सम्झनुहोला।
2: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678 5302678। लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
3: म सानै उमेरमा बेचिए, बाध्यतावश यौन कर्मी बने, बल्ल देश फर्किए बाँचेर। तर अहिले प्रत्येक दिन र क्षण मरिरहेछु। न घर परिवारले न समाजले मलाई स्वीकार्छ। यही आश्रय मेरो जीवन हो। सबैबाट म र मबाट सबै टाढा त भए, त्यति मात्र कहाँ हो र? खुसी र हाँसो पनि मबाट सदाका लागि टाढा भए।
4: दिदी, म पनि 12 वर्षमा बेचिएँ, आफन्तले नै फकाएर लगे। झन्डै 10 वर्ष बिताएँ, रोग लाग्यो, निकालिएँ। अब हजुरकै जस्तो न जाने ठाउँ, न इष्टमित्र, न साथी सङ्गति। जिउँदैछु तर प्रत्येक क्षण मरे जत्तिकै छु। दिदी,
5: तपाईँ तथा तपाईँका सन्ततिलाई नजिकका आफन्तले विभिन्न बहानामा बेच्न सक्छन्। कुनै पनि बहानामा झुक्याएर विदेश लानु वा वेश्यावृत्तिमा लगाउनु, कर कापमा पार्नु, अङ्ग झिक्नु अपराध हो।
6: मानव बेचबिखन गर्नेलाई 20 वर्ष कैद, 5 लाखसम्म जरिवाना हुन सक्छ। वेश्यावृत्तिमा लगाउनेलाई 10 वर्षको जेल सजाय हुन सक्छ। मानव बेचबिखनबाट कमाएको सम्पत्ति जफत हुन्छ।
5: मानव बेचबिखन अपराध हो। यस्तो अपराधमा संलग्न जो कोहीलाई कारवाहीको दायरामा ल्याऊ। बेचबिखन हुनबाट आफू पनि जोगियौ, अरूलाई पनि जोगाऊ।
7: हामी सबैको एउटै आवाज, मानव बेचबिखन मुक्त समाज।
8: नेपाल सरकार, विज्ञापन बोर्ड।
9: Kips FM 98.3 presents Pop Hour.
10: मुझे कैसे पता न चला कि तू मैनू प्यार।
9: Every Friday 12 p.m.

0: पूर्व मेचीदेखि पश्चिम महाकाली सम्मका तपाई हाम्रो आफ्नै लोक कला र संस्कृति अब एकै थलोमा कार्यक्रम भन्ज्याङ चौतारी प्रत्येक दिन दिउँसो एक बजेदेखि दुई बजेसम्म मात्र किप्स एफएम 98.3 मेगाहर्जमा
1: The radio station that keeps you cool, alive and entertained. Keeps FM 98.3 MHz, your companion.
2: Bollywood Golden Hits.

0: सुन्दै हुनुहुन्छ किप्स एफएम 98.3 मेगाहर्ज योर कम्पानियन
1: किप्स टाइम चेक
2: अहिले साँझको 5 बजेको छ
3: किप्स यू कूल
4: किप्स यू अलाइव
5: किप्स यू एंटरटेन्ड Kips 98.3 FM, your companion, your companion, your companion.

0: every Tuesday and Friday, 1 p.m. Wednesday, 10 p.m.
1: Timile bhane ka sara te soera ma
2: Nepali Super Hits
0: only on Kips FM 98.3
2: स्वस्थ जीवन सुखी जीवन हलेसी इंटरवेंशनल रेडियोलॉजी आईआर क्लिनिक सधैं तपाईंसँग
3: अब शल्यक्रिया बिना पनि उपचार सम्भव छ हलेसी क्लिनिक नारायणटारमा आधुनिक इंटरवेंशनल रेडियोलॉजी सेवा उपलब्ध छ
4: कम दुखाई रगत नबग्ने छिटो र सुरक्षित उपचार नॉन इन्वेसिव प्रविधि र उही दिन डिस्चार्ज बायोप्सी देखि ड्रेनेज सम्म न्यूड्युल देखि क्यान्सर सम्म उन्नत प्रविधिबाट उपचार
3: खुशीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस वेन पाठेघर स्तन र थायराइडको निशुल्क स्क्रिनिङ मौकाको फाइदा उठाउनुहोस्
2: अनुभवी चिकित्सक विश्वसनीय सेवा र आधुनिक सुविधाको लागि सम्झनुहोस् हलेसी आईआर क्लिनिक नारायणटार काठमाडौँ तपाईँको स्वास्थ्यको सच्चा साथी
3: फोन नम्बर 4910-5111 4910-5111-7093-9 9851-7093-9 9851-7093-9
5: Does your computer UPS has no more backup time as before? Are you looking for battery replacement for your computer UPS? If yes, Battery Shop, New Kathmandu Electric Electronics has a solution for your problem. Protect your computer and hard disk drive from frequent power cuts with reliable sealed maintenance-free, long-life, SMF batteries. Also, we do exchange with your old batteries. Battery Shop, New Kathmandu Electric Electronics. Kulishwar, Kathmandu. Contact number 530-2678. 530-2678
6: इन्जिनियर साहब घर बनाउन खोज्दैछु कुन एटा राम्रो होला
7: अरु होइन ए एसी लाइट ब्रिक नै रोज्नुस्
6: किन ए एसी लाइट ब्रिक नै
7: यो हल्का मजबुत र ठूलो आकारको हुन्छ जसले खर्च घटाउँछ निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ त्यति मात्र होइन यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ
6: वाह मैले खोजेको जस्तै रहेछ
7: स्ट्रङ लाइट एन्ड स्मार्ट ए एसी लाइट ब्रिक फ्याक्ट्री मलिकु धादिङ फोन 01-591-3596-98-3512-44
8: Enjoy 60s, 70s and 80s Bollywood numbers.
9: Chandan Sabadan, Chanchal Chitvan, Dheere se tera ye muskaan.
8: Bollywood Golden Hits.
10: Kaya Bali Pyar Ka Dushman Hai Hai.
8: Every Monday and Friday, 10 p.m., Sunday and Tuesday, 4 p.m.

0: radio station that keeps you cool, keeps you alive, and keeps you entertained. Kips FM 98.3 MHz. Just tune in.
1: पूर्व मेचीदेखि पश्चिम महाकाली सम्मका तपाईं हाम्रो आफ्नै लोक कला र संस्कृति अब एकै थलोमा कार्यक्रम
2: भन्ज्याङ चौतारी
1: प्रत्येक दिन दिउँसो एक बजेदेखि दुई बजेसम्म मात्र किप्स एफएम 98.3 मेगाहर्जमा
3: केही नौलो
4: रोचक
3: अनि अचम्म लाग्ने तथ्यहरू किप्स 98.3 एफएम मा कार्यक्रम रेडियोमा रोचक रेडियोमा रोचक
4: हरेक सोमबार बिहान 7 बजेदेखि 8 बजेसम्म र बुधबार बेलुकी 8 देखि 9 बजेसम्म सुन्न नभुल्नु होला मात्र किप्स 98.3 एफएम मा
5: Stay connected with your favorite station, Kips FM 98.3 MHz.
6: Join our community on Facebook for the latest updates and all the music you love.
5: And don't stop there, follow us on Instagram and TikTok too. Search Kips FM 98.3 MHz and hit that follow button today.
7: समय बितेको पत्तै हुँदैन तर के तपाईको पैसा समयसँगै बढिरहेको छ अब ढिलो नगर्नुहोस् तपाईं सुतेको बेलामा पनि तपाईको पैसाले तपाईका लागि काम गर्नेछ मात्र 1000 रुपैयाँबाट एसआईपी सुरु गर्नुहोस् तपाईको थोरै थोरै शेयर लगानीले भोलिको सपना पूरा गर्छ न धेरै जान्नु पर्ने झन्झट न बजारको उतार चढावको डर एसआईपी मा थोरै लगानी बजारको फाइदा र भविष्यमा राम्रो प्रतिफल आजै अनलाइन मार्फत वा नजिकको माछापुच्छ्र बैंक वा क्यापिटल मा सम्पर्क गरी माछापुच्छ्र एसआईपी योजना शुरू गर्नुहोस्
8: अब न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स मा गाडीहरुका ब्याट्रीहरुको सजिलै एक्सचेन्ज अफर तपाईको कार भ्यान एसयूवी तथा बाइक को पुरानो ब्याट्री को अधिकतम रिसेल दाम को साथ नया ग्यारेन्टीड ब्याट्रीहरु लग्नुहोस्
9: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
10: What's the secret to success?
6: Simple. Say yes to radio advertising.
10: Your brand, our voice. One message, thousands of listeners.
6: Radio advertising. Affordable, effective, and culturally close.
10: Say yes to radio advertising where every word makes an impact. Kips FM 98.3 MHz. Contact 567-3114. 567-3114.
11: हेर न यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि भर्खर खुट्टा नभएको मान्छेले अल्झायो अहिले फेरि आँखा नदेख्ने
12: हैन के भन्नु भएको हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ यसरी अरुकालाई भन्न पाइन्छ
11: हैन ठिकै त भने नि काम त केही गर्न सक्दैनन् सक्दैनन् अरुलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त
13: अंकल अंकल आउनुहोस् म हजुरलाई बाटो काटाइदिन्छु
14: धन्यवाद बाबु तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियो
15: समस्या शरीरमा होइन दाई तपाईँ हाम्रो सोचमा छ
11: भइगो भइगो म अलि आवेशमा आएछु अलि हतारमा पनि थिएँ बाबुले आँखा खोलिदिए धन्यवाद है बाबु
16: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ जात लिङ्ग अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन कानुनी रूपमा दण्डनीय अपराध पनि हो
17: अरूको सम्मान गरौ सम्मानित जीवन बिताउ सभ्य समाज निर्माण गरौ
18: नेपाल सरकार विज्ञापन बोर्ड

0: Life-Changing Quotes. खुशी र भाग्यमानी ती व्यक्तिहरू हुन्छन् जसले जीवनको दैनिक भोगाईलाई सकारात्मक तरिकाले लिन्छन्, थोरै गुनासो गर्छन् र जीवनमा ससाना कुराहरूका लागि आभारी हुन्छन्।
1: पूर्व मेचीदेखि पश्चिम महाकाली सम्मका तपाईँ हाम्रो आफ्नै लोक कला र संस्कृति अब एकै थलोमा कार्यक्रम चौतारी प्रत्येक दिन दिउँसो एक बजेदेखि दुई बजेसम्म मात्र किप्स एफएम 98.3 मेगाहर्जमा।
2: क्लासिक हिंदी पॉप टाइम
3: चलने लगी है हवाएं, सागर भी लहराए।
2: क्लासिक हिंदी पॉप टाइम एट किप्स एफएम 98.3।

0: तपाई सुन्दै हुनुहुन्छ किप्स एफएम 98.3 मेगाहर्ज योर कम्पानियन
1: किप्स टाइम चेक
2: अहिले साँझको 6 बजेको छ
3: Keeps you cool.
4: Keeps you alive.
5: Keeps you entertained. Keeps 98.3 FM. Your companion. Your companion. Your companion.
0: Keeps FM 98.3 MHz presents Best Romantic Hits.

0: तीस वर्षदेखि इन्टरनेटको स्पिडमा मात्र होइन प्रविधि सुविधा सृजनशीलतामा पनि सधैँ छिटो वर्ल्डलिङ मनसँग जोडिएको तार तपाईँलाई पनि व्यक्त गर्दछ आभार छिटो भनेकै वर्ल्डलिङ
1: What's the secret to success?
2: Simple. Say yes to radio advertising.
1: Your brand, our voice. One message, thousands of listeners.
2: Radio advertising. Affordable, effective, and culturally close.
1: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
3: अब ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 एम्पियर 150 एम्पियर 200 एम्पियरका ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस् साथै तपाईँको इन्भर्टर युपिएसहरू मर्मत समारका लागि सम्झनुहोला
4: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
5: नेपाली पप गीतहरूको उतार चढाव कुन गीत कुन स्थानमा छ साथै नेपाली पप गीतहरूबाट भरपूर मनोरञ्जन लिन सुन्न नभुल्नुहोला
6: हरेक शनिबार मध्याह बाह्र बजे आइतबार राति आठ बजे र मङ्गलबार बिहान नौ बजे
7: तपाईँ सुन्दै हुनुहुन्छ
8: Kips FM 98.3 MHz presents Best Romantic Hindi Songs.

0: नेपाली पप गीतहरुको उतार चढ़ाव कुन गीत कुन स्थानमा छ साथै नेपाली पप गीतहरुबाट भरपूर मनोरञ्जन लिन सुन्न नभुल्नु होला किप्स मोस्ट वान्टेड किप्स मोस्ट वान्टेड
1: हरेक शनिबार मध्याह्न 12 बजे आइतबार राति 8 बजे र मंगलबार बिहान 9 बजे
2: What's the secret to success?
3: Simple. Say yes to radio advertising.
2: Your brand, our voice. One message, thousands of listeners.
3: Radio advertising. Affordable, effective, and culturally close.
2: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
4: स्वस्थ जीवन, सुखी जीवन. हलेसी क्लिनिक सधैं तपाईंसँग. 15 वर्षभन्दा बढी अनुभवी विशेषज्ञ डाक्टरहरू र उच्चस्तरीय जाँच र उपचार एउटै ठाउँमा.
5: साथै अनुभवी चिकित्सकसँग अल्ट्रासाउन्ड सेवा, महिला स्वास्थ्य, निसन्तानपन, स्त्री रोग समस्या समाधान सेवा.
6: सोमबारदेखि शुक्रबार बिहान 7-9 बजे र बेलुका 5-7 बजे अल्ट्रासाउन्ड र ओपीडी सेवा.
5: खुशीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस वेन, पाठेघर, स्तन र थायराइडको निशुल्क स्क्रिनिङ. मौकाको फाइदा उठाउनुहोस्।
4: हलेसी क्लिनिक नारायण टार काठमाडौँ तपाईँको स्वास्थ्यको सच्चा साथी.
5: फोन नम्बर 4910511 4910511 9851170939 9851170939.
7: इन्जिनियर साहब घर बनाउन खोज्दैछु कुन एटा राम्रो होला
8: अरु होइन एएसी लाइट ब्रिक नै रोज्नुस्
7: किन एएसी लाइट ब्रिक नै
8: यो हल्का मजबुत र ठूलो आकारको हुन्छ जसले खर्च घटाउँछ निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ त्यति मात्र होइन यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ
7: वाह मैले खोजेको जस्तो रहेछ
8: स्ट्रङ लाइट एन्ड स्मार्ट एएसी लाइट ब्रिक फ्याक्ट्री मलिकु धादिङ फोन 01-591-3596 98-512-3544
9: You can dance.
10: You can sing. All you gotta do is
11: just tune in.
10: KIPS FM 98.3 MHz, your companion. The radio of new generation.
12: Babu, पानीको बिल तिरिदे ल
13: ल तिरिदे
14: बाबु बत्तीको बिल तिरिदे आज
13: ल ल तिरिदे
12: दादा इन्टरनेटको पनि लास्ट दिनु है आज
13: ल त्यो पनि तिरिदे
12: तर सबै कुरा यति छिटै कसरी तिरिस
13: किनकि मसँग हाम्रो पात्र छ
14: हाम्रो पात्र त मसँग पनि छ तर पेमेन्ट
13: कसरी जोसँग हाम्रो पात्र छ उसले एकैछिनमा हाम्रो पेमा अकाउन्ट बनाउन मिल्छ एकैछिनमा पैसा लोड गर्न मिल्छ अनि सबै बिलहरू एकैछिनमा तिर्न मिल्छ छैन त गजब अब हाम्रो पात्र एपबाटै हाम्रो पेमा अकाउन्ट बनाउनुहोस् अनि गर्नुहोस् सम्पूर्ण भुक्तानी सजिलै
15: बालक बालिकालाई काममा लगाएको पाइएमा कानुन अनुसार कडा कारवाही हुने व्यवस्था रहेको छ
16: यहाँ साउजी को हुनुहुन्छ यता बोलाउनुस्
17: माउ किन खोज्नु भएको होला हजुर को पर्नुभयो
16: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने
17: हजुर रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन त्यही भएर मैले खाना बस्न दिएको छु काम लिएको छु हजुरहरूलाई के मतलब भयो यस्तो कुरा
16: हेर्नुहोस् हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका हौ तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी परेको छ तपाईँ हामीसँग जानुपर्छ हिँड्नुहोस्
17: होइन हजुर होइन कसले उजुरी गर्यो मैले त त्यस्तो गरेको छैन हजुर मैले त उनीहरूकै लागि गरेको त्यो यसो नगरौँ न हजुर
18: तपाईँले पनि बालबालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कारवाहीमा पर्न सक्नुहुन्छ
19: 14 वर्ष मुनिका बालबालिकालाई काममा लगाएको पाइए 10,000 रुपैयाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ
20: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ बाल बालिकालाई श्रम होइन शिक्षा दिऊ
21: नेपाल सरकार विज्ञापन बोर्ड
22: ड्राइभर म माइलो मोटर चलाउ
0: अब आयो अति सुपथ मूल्यमा ट्याक्सी, माइक्रोबस, डेलिभरी भ्यान, पिकअप, बस तथा ट्रकका लागि ग्यारेन्टिड ब्याट्रीहरू। न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स ब्याट्री सप कुलेश्वरबाट नयाँ ब्याट्री खरिद गर्नुहोस् र पाउनुहोस् हेभी डिस्काउन्ट र जुनसुकै ब्रान्डका पुराना ब्याट्री एक्सचेन्ज सुविधा।
1: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678 5302678। लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
22: Stay connected with your favorite station. Keeps FM 98.3 megahertz.
23: Join our community on Facebook for the latest updates and all the music you love.
22: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.

0: Life-Changing Quotes. भविष्य तिनीहरूको हो जसले आफ्नो सपनाको सुन्दरतामा विश्वास गर्दछन्। यो भनाइ हो एलिनोर रुजवेल्टको।
1: समय बितेको पत्तै हुँदैन, तर के तपाईँको पैसा समयसँगै बढिरहेको छ? अब ढिलो नगर्नुहोस्, तपाईँ सुतेको बेलामा पनि तपाईँको पैसाले तपाईँका लागि काम गर्नेछ। मात्र 1000 रुपियाँबाट एसआइपी सुरु गर्नुहोस्। तपाईँको थोरै थोरै सेयर लगानीले भोलिको सपना पुरा गर्छ। न धेरै जान्नु पर्ने झन्झट, न बजारको उतार चढावको डर। एसआइपीमा थोरै लगानी, बजारको फाइदा र भविष्यमा राम्रो प्रतिफल। आजै अनलाइन मार्फत वा नजिकको माछा पुष्प बैंक वा क्यापिटलमा सम्पर्क गरी माछा पुष्प एसआइपी योजना शुरू गर्नुहोस्।
2: मोटरसाइकल ब्याट्री इजी एक्सचेन्ज अफर।
3: तपाईँको पुरानो मोटरसाइकल ब्याट्रीहरू एक्सचेन्ज गरी नयाँ 48 महिनासम्म वारेन्टी भएका मेन्टेनेन्स फ्री मोटरसाइकल ब्याट्रीहरू लग्नुहोस्।
4: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678 5302678। लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
5: हामीलाई सुन्नुहोस् www.keepsfm.com मार्फत। जस्ट ट्युन इन रेडियो नयाँ जेनेरेसनको।
6: What's the secret to success?
7: Simple. Say yes to radio advertising.
6: Your brand, our voice. One message, thousands of listeners.
7: Radio advertising. Affordable, effective, and culturally close.
6: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
8: इन्टरनेट अब खोजे जस्तो रोजे जस्तो।
9: 80 Mbps देखि 300 Mbps सम्म, गाउँदेखि सहर, सुबिसु इन्टरनेटको लहर। आजै सम्पर्क गर्नुहोस् र खोजे जस्तै स्पिड पाउनुहोस्।
8: सुबिसु, फास्ट, भरपर्दो र सधैँ अन। थप जानकारीको लागि आजै सम्पर्क गर्नुहोस्। फोन नम्बर 01423588980 1235888।

0: तपाईँ सुन्दै हुनुहुन्छ किप्स एफएम 98.3 मेगाहर्ज योर कम्पेनियन
1: किप्स टाइम चेक
2: अहिले बेलुकीको 7 बजेको छ
3: Keeps you cool.
4: Keeps you alive.
5: Keeps you entertained. Keeps 98.3 FM. Your companion. Your companion. Your companion.
6: This is English Non-Stop Hits on Keeps 98.3 FM.

0: Don't change the station. We'll be right back. You are listening to Kips FM 98.3 MHz, your companion. Just tune in.
1: पूर्व मेचीदेखि पश्चिम महाकाली सम्मका तपाईं हाम्रो आफ्नै लोक कला र संस्कृति अब एकै थलोमा कार्यक्रम
2: भञ्जाङ चौतारी
1: प्रत्येक दिन दिउँसो 1 बजे देखि 2 बजे सम्म मात्र किप्स एफएम 98.3 मेगाहर्जमा
3: What's the secret to success?
4: Simple. Say yes to radio advertising.
3: Your brand, our voice. One message, thousands of listeners.
4: Radio advertising. Affordable, effective, and culturally close.
3: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 MHz. Contact 567-3114. 567-3114.
5: स्वस्थ जीवन सुखी जीवन हलेसी इन्टरभेन्सनल रेडियोलोजी आईआर क्लिनिक सधैं तपाईंसँग
6: अब शल्यक्रिया बिना पनि उपचार सम्भव छ हलेसी क्लिनिक नारायणटारमा आधुनिक इन्टरभेन्सनल रेडियोलोजी सेवा उपलब्ध छ
7: कम दुखाई रगत नबग्ने छिटो र सुरक्षित उपचार नन इन्भेसिभ प्रविधि र उही दिन डिस्चार्ज बायोप्सी देखि ड्रेनेज सम्म न्यूड्युल देखि क्यान्सर सम्म उन्नत प्रविधिबाट उपचार
6: खुशीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस वेन पार्टिगर स्तन र थायराइडको निशुल्क स्क्रिनिङ मौकाको फाइदा उठाउनुहोस्
8: अनुभवी चिकित्सक विश्वसनीय सेवा र आधुनिक सुविधाको लागि सम्झनुहोस् हलेसी आईआर क्लिनिक नारायणटार काठमाडौँ तपाईँको स्वास्थ्यको सच्चा साथी
6: फोन नम्बर 4910511 4910511 98511709 98511709
9: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई माननीय मन्त्रीज्यू सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ
10: मेरो प्रश्न सांसदज्यूलाई हजुर भर्खरै निर्वाचित भएर आउनुभयो सुरुमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो तर संसद त नीति बनाउने थलो हो नि सांसदज्यू तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पूरा गर्नुहुन्छ अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ
11: मेरो प्रश्न मेयर साहबलाई अहिले स्थानीय सरकारले गर्ने काममा लैङ्गिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ
12: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ
13: संघदेखि स्थानीय तहसम्म नीतिदेखि विकाससम्म विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिता बारे प्रश्न गरौं तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ
14: नेपाल सरकार विज्ञापन बोर्ड
15: अब ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 एम्पियर 150 एम्पियर 200 एम्पियरका ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस् साथै तपाईँको इन्भर्टर युपिएसहरू मरमत समारका लागि सम्झनुहोला
16: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
0: नेपाली पॉप फ्ल्याशब्याक
6: Every Sunday and Tuesday 10 p.m., Thursday 9 a.m. and Saturday 5 p.m.
17: Kips 98.3 FM, your companion.
18: This is English Non-Stop Hits. On Kips 98.3 FM.

0: सुन्दै हुनुहुन्छ किप्स एफएम 98.3 मेगाहर्ज योर कम्पानियन
1: किप्स टाइम चेक
2: अहिले बेलुकीको 8 बजेको छ
3: Keeps you cool.
4: Keeps you alive.
5: Keeps you entertained. Keeps 98.3 FM. Your companion. Your companion. Your companion.
0: Keeps 98.3 FM ma yo ho. Music Mazza, Music Mazza.
6: नमस्ते श्रोता मित्र स्वागत छ तपाईँलाई कार्यक्रम म्युजिक मजामा हजुर म्युजिक मजा कार्यक्रम यस्तो कार्यक्रम हो जसमा तपाईँले सुन्न सक्नुहुन्छ रमाइलो रमाइलो नेपाली गीतहरू यसमा पढ्ने गर्दछन् पुरानो नयाँ फिल्मी नन फिल्मी सबै किसिमका नेपाली गीतहरू हजुर म हुँ आरजे युक्ता तपाईँ ट्युन हुनुहुन्छ स्टेसन किप्स एफएम 98.3 मेगाहर्ट्ज द रेडियो स्टेसन द्याट किप्स यु कुल किप्स यु अलाइभ एन्ड किप्स यु इन्टरटेन्ड हाम्रो अनलाइन एड्रेस हो kipsfm.com तपाईँले यस मार्फत हामीलाई सुन्न सक्नुहुन्छ संसारको कुनै पनि कुनाबाट र सुन्न सक्नुहुन्छ हामीलाई लाइभ एप हाम्रो पात्रोबाट पनि ओके सो कार्यक्रम म्युजिक मजालाई अगाडि बढाउँदै आजको पहिलो गीत अब म यहाँहरू समक्ष राख्न जाँदैछु गीत रहेको छ अलि अलि यस गीतमा लिरिक्स र म्युजिक यश कुमारले दिनुभएको छ भोकल स्मिता प्रधानको रहेको छ अरेन्जिङ र मिक्सिङ देवेश राईले गर्नुभएको छ रेकर्डिस्ट हुनुहुन्छ योगेन

ओके श्रोता मित्र, म्युजिक मजा कार्यक्रममा हामीले भर्खरै सुन्यौं गीत अलि अलि बाई यश कुमार एन्ड स्मिता प्रधान। ओके, अब कार्यक्रममा हामी फेरि अर्को रमाइलो गीत सुन्नेछौ। गीत रहेको छ 1974 AD को हिँड्दा हिँड्दै। हजुर, यस गीतमा लिरिक्स दिनुभएको छ फिरोज स्याङदेनले, कम्पोजिसन निराकार याक्थुम्बाको रहेको छ।

ओके श्रोता मित्र भर्खरै हामी सुन्यौ गीत हिँड्दा हिँड्दै 1974-80 ब्यान्डको गीत रहेको थियो यो अब चाहिँ कार्यक्रम म्युजिक मजामा पालो भइसकेको छ सेगमेन्ट युट्युब धमाकाको मित्र युट्युब धमाकामा हामी सुन्ने गर्दछौँ युट्युबमा धेरै धेरै भ्युज पाएको गीतहरू सो यस सेगमेन्टमा हामी आज सुनेछौँ गीत मखमली यो गीत ब्यान्ड दौलाकीको रहेको छ यसमा भोकल लिरिक्स र कम्पोजिसन अमन बस्नेतको रहेको छ म्युजिक प्रड्युसर हुनुहुन्छ कोविड बज्र एडिसनल भोकल कृति नेपालीले दिनुभएको छ भने ब्याक भोकल्स दिनुभएको छ कोविड बज्र र अमृत लखेले र श्रोता मित्र यो गीतपछि म लिनेछु एउटा छोटो ब्रेक ब्रेकपछि कार्यक्रम म्युजिक मजामा म फेरि पनि आउनेछु र मसँग अरू पनि थुप्रै गीतहरू रहेको छन् जुन तपाईँको लागि म राख्ने नै छु स्टेसन किप्स एफएम 98.3 मेगाहर्ट्ज ट्युन इन गरिराख्नुहोला

0: Johor Kips FM 98.3 MHz.
1: स्वस्थ जीवन, सुखी जीवन, हलेसी क्लिनिक सधैं तपाईंसँग. 15 वर्ष भन्दा बढी अनुभवी विशेषज्ञ डाक्टरहरू र उच्च स्तरीय जाँच र उपचार एउटै ठाउँमा.
2: साथै अनुभवी चिकित्सकसँग अल्ट्रासाउन्ड सेवा, महिला स्वास्थ्य, निसन्तानपन, स्त्री रोग समस्या समाधान सेवा.
3: सोमबारदेखि शुक्रबार बिहान 7-9 बजे र बेलुका 5-7 बजे अल्ट्रासाउन्ड र ओपिडी सेवा.
2: खुशीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस भेन, पाठेघर, स्तन र थायराइडको निशुल्क स्क्रिनिङ. मौकाको फाइदा उठाउनुहोस्.
1: हलेसी क्लिनिक, नारायण टार, काठमाडौँ, तपाईँको स्वास्थ्यको सच्चा साथी.
2: फोन नम्बर 4910511 4910511 9851170939 9851170939.
4: इन्जिनियर साहब, घर बनाउन खोज्दैछु, कुनै एटा राम्रो होला?
5: अरू होइन, ए एसी लाइट ब्रिक नै रोज्नुहोस्.
4: किन ए एसी लाइट ब्रिक नै?
5: यो हल्का मजबुत र ठुलो आकारको हुन्छ जसले खर्च घटाउँछ, निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ. त्यति मात्र होइन, यसले घर गर्मीमा चिसो, जाडोमा न्यानो राख्छ.
4: वाह, मैले खोजेको जस्तो रहेछ.
5: स्ट्रङ, लाइट एन्ड स्मार्ट ए एसी लाइट ब्रिक फ्याक्ट्री, मलिकु, धादिङ. फोन 01-591-3596-98012-35-444.
6: What's the secret to success?
7: Simple. Say yes to radio advertising.
6: Your brand, our voice. One message, thousands of listeners.
7: Radio advertising. Affordable, effective, and culturally close.
6: Say yes to radio advertising, where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
2: इन्टरनेट अब खोजे जस्तो रोजे जस्तो.
3: 80 MBPS देखि 300 MBPS सम्म, गाउँदेखि सहर, सुबिसु इन्टरनेटको लहर. आजै सम्पर्क गर्नुहोस् र खोजे जस्तै स्पिड पाउनुहोस्.
2: सुबिसु, फास्ट, भरपर्दो र सधैँ अन. थप जानकारीको लागि आजै सम्पर्क गर्नुहोस्. फोन नम्बर 01-4235-888-980-1235-888.
8: Does your computer UPS has no more backup time as before? Are you looking for battery replacement for your computer UPS? If yes, Battery Shop, New Kathmandu Electric Electronics has a solution for your problem. Protect your computer and hard disk drive from frequent power cuts with reliable, sealed, maintenance-free, long-life, SMF batteries. Also, we do exchange with your old batteries. Battery Shop, New Kathmandu Electric Electronics, Kulishwar, Kathmandu. Contact number 530-2678. 530-2678.
9: बाबु, पानीको बिल तिरिदे ल.
10: ल तिरिदे.
11: बाबु, बत्तीको बिल तिरिदे आज.
10: ल ल तिरिदे.
9: दादा, इन्टरनेटको पनि लास्ट दिनु है आज.
10: ल त्यो पनि तिरिदे.
9: तर सबै कुरा यति छिटै कसरी तिरिस?
10: किनकि मसँग हाम्रो पात्र छ.
11: हाम्रो पात्र त मसँग पनि छ, तर पेमेन्ट
10: कसरी? जोसँग हाम्रो पात्र छ उसले एकैछिनमा हाम्रो पेमा अकाउन्ट बनाउन मिल्छ, एकैछिनमा पैसा लोड गर्न मिल्छ, अनि सबै बिलहरू एकैछिनमा तिर्न मिल्छ. छैन त गजब? अब हाम्रो पात्र एपबाटै हाम्रो पेमा अकाउन्ट बनाउनुहोस् अनि गर्नुहोस् सम्पूर्ण भुक्तानी सजिलै.
12: मोटरसाइकल ब्याट्री इजी एक्सचेन्ज अफर.
3: तपाईँको पुरानो मोटरसाइकल ब्याट्रीहरू एक्सचेन्ज गरी नयाँ 48 महिनासम्म वारेन्टी भएका मेन्टेनेन्स फ्री मोटरसाइकल ब्याट्रीहरू लग्नुहोस्.
13: सम्पर्क ब्याट्री सप न्यु काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर, काठमाडौँ. फोन नम्बर 530-2678 530-2678. लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यु काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स.
14: नेपाली पप गीतहरूको उतार चढाव, कुन गीत कुन स्थानमा छ, साथै नेपाली पप गीतहरूबाट भरपूर मनोरञ्जन लिन सुन्न नभुल्नु होला. किप्स मोस्ट वान्टेड, किप्स मोस्ट वान्टेड.
15: हरेक शनिबार मध्याह्न 12 बजे, आइतबार राति 8 बजे र मङ्गलबार बिहान 9 बजे.

0: Chips 98.3 FM मा यो हो म्यूजिक मजा म्यूजिक मजा
1: ओके श्रोता मित्र कार्यक्रम म्यूजिक मजामा म एकता पुनः उपस्थित भइसके तपाईँ ट्युन इन हुनुहुन्छ स्टेशन किप्स एफएम 98.3 मेगाहर्ट्ज तपाईँले स्टेशनलाई सुन्न सक्नुहुन्छ संसारभर हाम्रो अनलाइन एड्रेस kipsfm.com मार्फत वा एप हाम्रो पात्रो मार्फत पनि म्युजिक मजामा हामी रमाइलो रमाइलो गीतहरू सुन्दैछौँ र यही क्रमलाई अब म जारी राख्नेछु अब चाहिँ कार्यक्रममा पालो भइसकेको छ सेगमेन्ट के छ नयाँको
0: के छ नयाँ के छ नयाँ
1: ओके के छ नयाँ सेगमेन्टमा हामी सुन्ने गर्दछौँ रिलिज भएका नयाँ नयाँ गीतहरू सो यस सेगमेन्टको आज पहिलो गीत रहेको छ बेहुली हजुर यस गीतमा भोइस म्युजिक र लिरिक्स रहेको छ सुबानी मोक्तानको रेकर्डिङ मिक्सिङ मास्टरिङ मन्जल विक्रम केसीले गर्नुभएको छ कोरमा हुनुहुन्छ शीतल मोक्तान रोहित जोन केसी सज्जा चौलागा युकेश रावल योजना खड्गी पेमा खिसिङ सुबानी मोक्तान र आयुष खतिवडा

अरे श्रोता मित्र के सुने सेगमेन्टको पहिलो गीत हामीले सुन्यौं बेहुली बाई सुबानी मुक्तान. फेरि पनि अर्को हामी यही सेगमेन्टको गीत सुन्नेछौँ. अब गीत हामी सुन्नेछौँ वरदान बाई प्रिजोल नेपाली. यस गीतको प्रड्युसर, राइटर, कम्पोजर र पर्फर्मर हुनुहुन्छ प्रिजोल नेपाली. मिक्सिङ र मास्टरिङ पनि प्रिजोल नेपालीको नै रहेको छ.

ओके श्रोता मित्र हामीले भर्खरै सुन्यौ गीत वरदान बाई प्रिजोल नेपाली. सो के छ नयाँ सेगमेन्टको फेरि अर्को नयाँ गीत रहेको छ हुनै रहेछौ. हजुर यस गीतमा मिक्सिङ मास्टरिङ र अरेन्जमेन्ट असी थापा मगरको रहेको छ.

ओके श्रोता मित्र किचनमा यस सेगमेन्टको हामीले भर्खर गीत सुने हो नै रहेछौ। फेरि पनि यही सेगमेन्टको अब अर्को गीत सुन्नेछौ। गीत रहेको छ मलाई हेर बाई सबिन राय एन्ड द फ्यारो। यस गीतमा मिक्सिङ मास्टरिङ रहेको छ स्टिफन तामाङको, ब्याक भोकल्स दिनुभएको छ अनुप सुनारा र आशिष रोकाले। यो गीत हामी सुन्नेछौँ र गीतपछि म लिनेछु अर्को एउटा छोटो ब्रेक। ब्रेकपछि फेरि कार्यक्रम म्युजिक मजामा म आउने नै छु। स्टेसन किप्स एफएम 98.3 मेगाहर्ट्ज सुन्दै रहनुहोला।

0: तीस वर्ष देखि इन्टरनेटको स्पिडमा मात्र होइन प्रविधि सुविधा सृजनशीलतामा पनि सधैँ छिटो वेल्डिङ मनसँग जोडिएको तार तपाईँलाई पनि व्यक्त गर्दछ आभार छिटो भनेकै वेल्डिङ
1: समय बितेको पत्तै हुँदैन तर के तपाईँको पैसा समयसँगै बढिरहेको छ अब ढिलो नगर्नुहोस् तपाईँ सुतेको बेलामा पनि तपाईँको पैसाले तपाईँका लागि काम गर्नेछ मात्र 1000 रुपियाँबाट यस आइपी सुरु गर्नुहोस् तपाईँको थोरै थोरै सेयर लगानीले भोलिको सपना पुरा गर्छ न धेरै जान्नु पर्ने झन्झट न बजारको उतार चढावको डर यस आइपीमा थोरै लगानी बजारको फाइदा र भविष्यमा राम्रो प्रतिफल आजै अनलाइन मार्फत वा नजिकको माछा पुष्प बैङ्क वा क्यापिटलमा सम्पर्क गरी माछा पुष्प एसआइपी योजना सुरु गर्नुहोस्
2: अब ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 एम्पियर 150 एम्पियर 200 एम्पियर का ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस् साथै तपाईँको इन्भर्टर युपिएसहरू मर्मत समारका लागि सम्झनुहोला
3: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
4: हरे कृष्ण कृष्ण ए हुलाकी बाबु उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे अचेल त यो हुलाको अवस्था कस्तो छ खै कुनै
5: हो आमा मैले पनि सुनेको हुँ त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा
4: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या अरे
5: त्यस्तो होइन नि आमा मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन् ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ द्रुत डाक इएमएस सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा
4: ए हो र बाबु
5: हो त आमा फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ
4: ए
5: हुलाकका अरू थुप्रै सेवाहरू छन् अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु
4: हस् हस् बाबु हरे कृष्ण कृष्ण कृष्ण
6: नेपाल सरकार विज्ञापन बोर्ड
7: Stay connected with your favorite station. Keeps FM 98.3 megahertz.
8: Join our community on Facebook for the latest updates and all the music you love.
7: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.
6: Keeps FM 98.3 megahertz.

0: चिप्स 98.3 एफएम मा यो हो म्यूजिक मजा म्यूजिक मजा।
1: अलराइट श्रोता मित्र, छोटो ब्रेक पछि म युक्त फेरि पनि आइसकेँ कार्यक्रम म्युजिक मजामा। यस कार्यक्रममा हामी सुन्दैछौँ विभिन्न रमाइला रमाइला नेपाली गीतहरू। अब यही सिलसिलालाई जारी राख्दै फेरि अर्को एउटा गीत तपाईँको समक्षमा राख्न चाहन्छु। गीत रहेको छ क्लियर कट। यस गीतको सिङ्गर्स हुनुहुन्छ शङ्कर थापा स्माइल फिचरिङ कृष्ण खनाल। लिरिक्स डिपी खनालको रहेको छ। अरेन्जर यस गीतको हुनुहुन्छ उदय राज पौडेल। कम्पोजर हुनुहुन्छ योगेन्द्र उपाध्याय। मिक्सिङ मास्टरिङ रहेको छ अशोक महर्जनको।

आज श्रोता मित्र हामीले सुन्यौं गीत क्लियर कट शंकर थापा स्माइल फिचरिङ कृष्ण खनालको। अब हामी फेरि अर्को एउटा गीत नै सुन्नेछौँ। गीत रहेको छ तिम्रो र मेरो कुरा। यस गीतमा कम्पोजिसन, लिरिक्स र वोकल्स सुपना सुमनको रहेको छ। अरेन्जिङ र रेकर्डिङ फिरोज भट्टाचार्यको रहेको छ।

ओके श्रोता मित्र, हामीले सुन्यौ गीत तिम्रो र मेरो कुरा बाई स्वप्न सुमन. अलराइट, म्युजिक मजामा हामी अर्को गीत सुन्नेछौँ. गीत रहेको छ जोस छ जवानीको. यो गीत मुभी तिम्रो मेरो साथबाट रहेको छ. यस गीतमा आवाज दिनुभएको छ योगेश काजी शाह र सारिका घिमिरेले. लिरिक्स रमेश एम के पौडेलको रहेको छ. कम्पोजिसन र अरेन्जमेन्ट रहेको छ योगेश काजी शाहको. मिक्सिङ मास्टरिङ किशोर थापाले गर्नुभएको छ. ओके श्रोता मित्र, यो गीत अब हामी सुन्नेछौँ र यो गीत सँगसँगै अब मयुक्ताको पनि बिदा माग्ने बेला भइसकेको छ. कार्यक्रमको निर्धारित समय 1 घन्टाको सकिन आँटेको छ. ओके सो मलाई आशा छ पछिल्लो 1 घन्टा तपाईँको रमाइलोसँग बित्यो. अब यति भन्दै मयुक्ता पनि तपाईँसँग बिदा माग्न चाहन्छु. यो अन्तिम गीत जोस छ जवानीको तपाईँको लागि छोड्दै मयुक्ता अब नमस्कार भन्न चाहन्छु. नमस्कार.

0: Life-Changing Quotes. विजेताहरू कहिले हार मान्दैनन् र हार मान्नेहरू कहिल्यै विजेता बन्दैनन्।
1: You can dance.
2: You can sing. All you gotta do is
3: just tune in.
2: KIPS FM 98.3 MHz, your companion. The radio of new generation.
4: Amilai Sunnuhos, www.kipsfm.com Marfat. Just tune in, Radio Naya Generation Ko.
5: Motorcycle Battery, Easy Exchange Offer.
0: तपाईको पुरानो मोटरसाइकल ब्याट्रीहरू एक्सचेन्ज गरी नयाँ 48 महिनासम्म वारेन्टी भएका मेन्टेनेन्स फ्री मोटरसाइकल ब्याट्रीहरू लग्नुहोस्।
6: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678, 5302678। लोकेसनको लागि गुगल गर्नुहोस्, ब्याट्री शप न्यू काठमाडौँ।

0: तपाई सुन्दै हुनुहुन्छ किप्स एफएम 98.3 मेगाहर्ज योर कम्पानियन
1: किप्स टाइम चेक
2: अहिले बेलुकीको 9 बजेको छ
3: Keeps you cool. Keeps you alive.
4: Keeps you entertained. Keeps 98.3 FM. Your companion. Your companion. Your companion.
0: KIPS FM 98.3 MHz presents Top 20 Bollywood Countdown Show.

0: number 15.
1: मूवी
2: पति पत्नी और वो दो
1: सॉन्ग
2: दिल वाले चोर।

0: सौंदर्य स्वास्थ्य र जीवन शैली संबंधी एक विशेष कार्यक्रम ब्यूटी हेल्थ एंड लाइफस्टाइल। साथ में सुन्नुहोस् नेपाली र हिंदी सुपरहिट गीतहरु मात्र किप्स एफएम 98.3 मेगाहर्ट्ज मा शनिबार बेलुकी 7 बजे र मंगलबार बिहान 7 बजे।
1: Does your computer UPS has no more backup time as before? Are you looking for battery replacement for your computer UPS? If yes, Battery Shop, New Kathmandu Electric Electronics has a solution for your problem. Protect your computer and hard disk drive from frequent power cuts with reliable, sealed, maintenance-free, long-life, SMF batteries. Also, we do exchange with your old batteries. Battery Shop, New Kathmandu Electric Electronics, Kulishwar, Kathmandu. Contact number 530-2678. 530-2678.
2: You can dance.
3: You can sing. All you gotta do is
4: just tune in.
3: KIPS FM 98.3 MHz, your companion. The radio of new generation.
5: What's the secret to success?
6: Simple. Say yes to radio advertising.
5: Your brand, our voice. One message, thousands of listeners.
6: Radio advertising. Affordable, effective, and culturally close.
5: Say yes to radio advertising where every word makes an impact. KIPS FM 98.3 MHz. Contact 567-3114. 567-3114.
7: हेलो
8: बहिनी, सन्चै छौ?
7: हजुर सन्चै छु, हजुरलाई कस्तो छ?
8: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
7: अनि हुलाकमा पो जानु?
8: हो नि, हुलाकमा जाऊ न।
7: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
8: है, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
7: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
8: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू, चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भर पर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
7: ए, सहरमा मात्र होला नि?
8: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 वटै स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
7: थ्याङ्क यू मेरो दाई, आज राम्रो कुरा थाहा भयो।
9: नेपाल सरकार विज्ञापन बोर्ड।
10: अब न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा गाडीहरूका ब्याट्रीहरूको सजिलै एक्सचेन्ज अफर। तपाईँको कार, भ्यान, एसयुभी तथा बाइकको पुरानो ब्याट्रीको अधिकतम रिसेल दामको साथ नयाँ ग्यारेन्टिड ब्याट्रीहरू लग्नुहोस्।
11: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर काठमाडौँ। फोन नम्बर 530-2678, 530-2678। लोकेसनको लागि गुगल गर्नुहोस्, ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
12: Stay connected with your favorite station, KIPS FM 98.3 MHz.
13: Join our community on Facebook for the latest updates and all the music you love.
12: And don't stop there, follow us on Instagram and TikTok too. Search KIPS FM 98.3 MHz and hit that follow button today.
0: Classic Hindi pop time.
14: Chalne lagi hai hawa.
0: Classic Hindi pop time at KIPS FM 98.3.

0: तीस वर्षदेखि इन्टरनेटको स्पिडमा मात्र होइन प्रविधि सुविधा सृजनशीलतामा पनि सधैँ छिटो वर्ल्डलिङ मनसँग जोडिएको तार तपाईँलाई पनि व्यक्त गर्दछ आभार छिटो भनेकै वर्ल्डलिङ।
1: अब ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 ampere, 150 ampere, 200 ampere का ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा। तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस्। साथै तपाईँको इन्भर्टर युपिएसहरू मर्मत समारका लागि सम्झनुहोला।
2: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678 5302678। लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
3: यु क्यान डान्स,
4: यु क्यान सिंग, ऑल यु गॉट टू डू इज
5: जस्ट ट्यून इन
4: KIPS FM 98.3 MHz, your companion, the radio of new generation.
6: इन्टरनेट अब खोजे जस्तो रोजे जस्तो
1: 80 MBPS देखि 300 MBPS सम्म गाउँदेखि सहर सुबिसु इन्टरनेटको लहर आजै सम्पर्क गर्नुहोस् र खोजे जस्तै स्पिड पाउनुहोस्।
6: सुबिसु फास्ट भरपर्दो र सधैँ अन। थप जानकारीको लागि आजै सम्पर्क गर्नुहोस् फोन नम्बर 01-4235-888-980-1235-888।
7: What's the secret to success?
8: Simple. Say yes to radio advertising.
7: Your brand, our voice. One message, thousands of listeners.
8: Radio advertising. Affordable, effective, and culturally close.
7: Say yes to radio advertising where every word makes an impact. KIPS FM 98.3 MHz. Contact 567-3114. 567-3114.
9: काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स एकै छाना मुनि युपिएस इन्भर्टर सोलर उपलब्ध। यस पावर सप्लाई सोल्युसन हाउसमा तपाईँको घर अफिसका लागि उपयुक्त सर्टिफाइड सामानहरू उपलब्ध गराइन्छ। सोलर होस्ट वा हाइब्रिड सिस्टम, बेस्ट प्राइस डिल र कन्सल्टेसनको लागि एक विश्वासिलो नाम।
2: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678 5302678। लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
10: विश्व जगतमा साताभरि घटेको प्रमुख खबरसँग अपडेटेड रहनको लागि सुन्नुहोस् वीकली रोल न्यूज मात्र KIPS FM 98.3 मेगाहर्जमा। ट्युन इन गर्नुहोस् हरेक आइतबार बिहान 7 बजे अनि हरेक सोमबार बेलुकी 8 बजे।
11: The world's full of tremendous numbers of trends and your busy schedule. Are you missing out trending English hits? If yes, the radio of new generation presents What's Trending. Trending. Just to keep you updated about trending English hits and its information. Every Saturday, 7 a.m. and Thursday, 9 p.m. Only on KIPS FM 98.3 MHz. Never miss out being trendy.
12: KIPS 98.3 MHz.
13: KIPS FM 98.3 MHz presents Top 20 Bollywood Countdown Show.

0: Life-Changing Quotes. बुद्धि र चरित्र साँचो शिक्षाको लक्ष्य हो। यो भनाइ हो मार्टिन लुथर किङ जुनियरको।
1: पुरै एक घन्टा तीनवटा मुभिजका सुपरहिट गीतहरू।
2: Three in one.
3: Every Saturday 9 AM and Thursday 6 PM.
4: Stay connected with your favorite station. Keeps FM 98.3 megahertz.
5: Join our community on Facebook for the latest updates and all the music you love.
4: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.
6: नमस्कार स्वयंसेविका दिदी।
7: नमस्कार नमस्कार। दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
8: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
7: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
6: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफुल, सागसब्जी, अन्डा, माछा मासु खानुपर्छ। यस्ता पोसिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
7: हो त,
8: हामीले बच्चाको नाम समेत जुराइसक्यौँ नि दिदी।
7: आहा, कस्तो राम्रो। यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छरछिमेकका अरूलाई पनि बताउनुपर्छ।
9: नेपाल सरकार, विज्ञापन बोर्ड।
10: मोटरसाइकल ब्याट्री इजी एक्सचेन्ज अफर।
11: तपाईँको पुरानो मोटरसाइकल ब्याट्रीहरू एक्सचेन्ज गरी नयाँ 48 महिनासम्म वारेन्टी भएका मेन्टेनेन्स फ्री मोटरसाइकल ब्याट्रीहरू लग्नुहोस्।
12: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678 5302678। लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
13: You can dance,
14: you can sing, all you gotta do is
15: just tune in.
3: Keeps FM 98.3 megahertz, your companion, the radio of new generation.
16: What's the secret to success?
5: Simple. Say yes to radio advertising.
16: Your brand, our voice. One message, thousands of listeners.
5: Radio advertising. Affordable, effective, and culturally close.
16: Say yes to radio advertising, where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
17: हामीलाई सुन्नुहोस् www.keepsfm.com मार्फत। Just tune in, radio naya generation ko.
18: Are you ready to turn up the volume and rock out like never before?
19: From Led Zeppelin to AC/DC, from Queen to the Rolling Stones, and from Guns N' Roses to Nirvana, we've got the ultimate playlist of rock greatness.
18: Join us as we journey through the decades of rock and roll, featuring the timeless classics that still get your heart pounding and your fists pumping.
19: Don't miss a beat. Mark your calendars and set your alarms, because it's time to rock out with the best.
18: Rock Fever, every Friday 9 a.m. and every Thursday 7 p.m.
19: Radio station Keeps FM 98.3 megahertz.

0: तपाई सुन्दै हुनुहुन्छ किप्स एफएम 98.3 मेगाहर्ज योर कम्पानियन
1: नेपाली पॉप फ्लैशबैक

0: इन्टरनेट अब खोजे जस्तो रोजे जस्तो
1: 80 Mbps देखि 300 Mbps सम्म गाउँ देखि शहर सुबिसु इन्टरनेटको लहर आजै सम्पर्क गर्नुहोस् र खोजे जस्तै स्पीड पाउनुहोस्
0: सुबिसु फास्ट भरपर्दो र सधैं अन थप जानकारीको लागि आजै सम्पर्क गर्नुहोस् फोन नम्बर 01-4235-888-980-1235-888
2: Stay connected with your favorite station. Keeps FM 98.3 megahertz.
3: Join our community on Facebook for the latest updates and all the music you love.
2: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.

0: Gibbs 98.3 FM, your companion.
1: Nepali Pop Flashback.

0: Don't change the station. We'll be right back. You are listening to Gibbs FM 98.3 MHz, your companion. Just tune in.
1: अब न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा गाडीहरुका ब्याट्रीहरुको सजिलै एक्सचेन्ज अफर तपाईको कार भ्यान एसयूभी तथा बाइकको पुरानो ब्याट्रीको अधिकतम रिसेल दामको साथ नयाँ ग्यारेन्टेड ब्याट्रीहरु लग्नुहोस्
2: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स

0: are listening to KIBS FM 98.3 MHz. Your companion.
1: KIBS 98.3 FM को आजको सम्पूर्ण नियमित प्रसारण यहीँ सकिन्छ। भोलि बिहान पुनः रमाइला गीत संगीत र कार्यक्रमको साथमा उपस्थित हुनेछौँ। शुभरात्रि।